manyak olsun. अनि कतै आफ्नै ठाउँ

0: नैतिकताबाट बचौं र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आजको हुनेर समयमा के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ। बिताउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त। दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौना दिदी सम्झाइ दिनु पर्यो। यो त लागौँ कोलकातामा बेच्ने जस्तो लक्ष्य त कोटेश्री लागौँ छ त भाई के भएको तिमीलाई भन त
1: खै दिदी के हुनु र साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे। मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु सम्झे त। हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको जित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो। मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
0: बारिशमा लज सुझना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश। हटेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाइन्। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो। धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ। बिजुलीको सामान लिन काठमाडौँ किन जानु। हाम्रै सुनखुलोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ। म त खोज्दा खोज्दा थाकिसके हो। नसुनु बहिनी, सुनु दुखुम्बा नगरपालिका ओडामिनो पासमा उनीहरूको शान्ति स्टोर एन्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा जुत्ता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गर्छ।

0: wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: भगवानपुर गोर्खा लमजुङ कास्की तनहु स्याङ्जा पर्वत बागलुङ म्याग्दी गुम्लु अर्घाखाँची प्लुठान रुकुम पूर्व रुकुम पश्चिम रोल्पा जागरकोट सल्याङ दैलेख सुर्खेत बाँकी बर्दिया कैलाली बझाङ दार्चुला र बैतडीमा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सी प्रमुख नदीहरूमा जलसतह बढ़ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाको कारण लेदो सहितको बाघले खोटाङको दिक्तेल रूपाकोट मजागढ़ी नगरपालिका 12 बाजोगरामा 10 परिवारको धान खेत पुरेको छ। बाघले 137 मेरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल जाल्पा फेदी अनि सिलुखर्क सड़क अन्तर्गत जापलाको खारीबारीबाट बाजोगढ़ातर्फ झरेको लेदो सहितको बाढ़ीले खेतमा बिग्रान्त बालुवा थुपारेको हो। जालपाका वडाध्यक्ष दानबहादुर राईका अनुसार रेवा खोलाका वीरबहादुर श्रेष्ठको 30 मुरी, रत्न कुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढ़ीले बगतमा परिणत गरेको छ। यसै गरी सिलुखरको गाउँपालिका 7 माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा सिलुखर्क गाउँपालिका 3 मन बहादुर राज भण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढ़ीले पुरेको छ। प्रधानमन्त्री नरेन्द्र शाहले राजदूतसँगको भेटवार्ता शुरू गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्ता शुरू गर्नुभएको छ। यस्तै दिउँसो 3 बजे चीनिया राजदूत झाङ मिआओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोजका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुनतोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 30,00,000 रूपियाँ अनलाइन ठगी, 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1,00,000 रूपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इंजीनियरिंग कॉलेज घोराही तांग को विद्यार्थी भर्ना संबंधी सूचना।
5: स्थापना को पहिलो बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 बैच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर र बीए सिविल कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
5: फोन नंबर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज तिनजेल। हामीले आज 40 वटा जिल्लामा बाढ़ीको जोखिम, पर्सिसम्ममै वर्षाको सम्भावना, सुनको भाव सामान्य गर्दा चाँदीको बढ़े लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबर हो। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रूपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरीले कास्कीका अनुसार फेसबुक मार्फत चिन्हन र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रूपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भनेर स्क्रिन शेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी मार्फत बैंक खाताबाट रकम निकाल्ने घटना बढ़िरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित संकेतका रूपमा लिन पनि आग्रह गरेको छ। 20 वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4th युवा शर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। शर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनट गर्नुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डल्फिन आदि चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युवियान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेन्झाउ शहरमा दोस्रो पटक जमिन छोएको चीनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म क्षेत्रमा अत्यधिक वर्षा, बाढ़ी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको पेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 हुँदै होरा सोझे ग्रान्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 14 भएको होराले 57,500 डलर पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अङ्कसहित 14 स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। यसैले ग्रान्ड फाइनलका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। अगस्त 14-16 हुने ग्रान्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै 5 लाख अमेरिकी डलर पाउनेछ भने उपविजेताले 2,50,000 अमेरिकी डलर र तेस्रो हुनेले 1,50,000 डलर प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सिसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आज चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुन तुलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाखभन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जान
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।
5: चार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुम्बी नगरपालिका 5 सलेरी सुनखुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेक्चुनी, तालछा, वाल, मिक्सर, मोनो सार्वर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0358-2389, 0358-2060, मोबाइल नम्बर 9860-32-1426 र 9841-90-25-49। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु। आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सामानमा छौ? बिजुलीको सामान लिन

0: 0984084 र बिबी श्रेष्ठ 98682800 सुनो ढुकुण्डा नगरपालिका 5 शैली सुनो
1: सुन सुन हम मामले भन्नभक उत पल्लो घर को हजरा में तो बोक्स
2: सरिता तिमी को खासकुस मिस मैं सुनी सके हे बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सी को आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सी को आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हाम्रो के दोष सर पक्रिनु भएको सर
7: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
8: हामी त जन्ती गएका त हौं सर
7: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
6: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
7: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
8: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
7: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98/51/01/056, 98/41/63/53 र 38/52/56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: Sar Kolonia, Pakas Varamai of Seed Printing Press, Sulu Kundinagar Palika Pass Solidi Sulukumbu. Bigger Pichini, Grahakurko Biswas Hippi Aiku, New Star Kolonia, Pakas Varamai of Seed Printing Press, Tops Savaharuka Satna, Sabai Sunga. हमरा सेवाहरू वेस्ट संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल मीटर पैड रजिस्टर विवाह कार्ड फ्लेट प्रिंट बोर्डिंग बोर्ड फोटो जस्ट प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट सफाई करें साथ ही स्टेशनरी का सामान होलसेल मूल्य में पाइन दिव्या कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूब लाइट प्रीमियर कंपनी को सब खाल का तार पाइन सीजी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलिरी सुनखुम्बु
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन राष्ट्र कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

नेपाल सरकार विज्ञापन बोर्ड नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्चय। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रति

0: बद तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिन्छ आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: अनि को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एसेम्बले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूआत फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र बाँकी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी तरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از سوزنی مونده اینو از زنی میایی؟
1: نه چی بیمی؟ چی بیمی؟ چون چه بانی؟
0: نه نه اتیگه زنی مونده اینو
1: اتیگه بلی اونسا؟
0: مایل ساینس کو پانچه گرنه ساکی نو سالی کنی اونسا
1: گرافتیس که پرو؟ بایدن موپنی کنی سنگی زنچون नमस्ते मैडम म रीना दिदी
2: नमस्ते कति टाइम ले पाल्नु भयो
1: आज रीना ले एग्जाम ल भन्नु साइन्स को कन्ट गर्न सकिनरे सरले पिट्नु छ भन्दै थि
2: ओहो हो र हजुर आरी राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कति टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाउ त सरले के गर्नुहुन्न
0: हस् मैडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

नमूना दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0835-20-43। नमूना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फार्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमूना दुधकुण्ड आयल फार्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखु। यदि तपाईँको वर्षमा जन्मजात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852-55-768 अङ्कमा 9852-55-768।

0: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला खाँदै निर्देश समर्थ छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनु
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने।
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियौ।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: तथा
2: ज्वालामय अफसेट प्रेस सोलु दुकुम नगरपालिका पाँच सोलु खुम्बु
1: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: आर्थिक वर्ष 2084-84 का लागि प्रवेश प्राप्त संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल बाल बालिकालाई लागू औषध दुरूपयोग घटेको छ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारे

0: उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
0: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43।

Yes, I'm not sure.

0: सवारी साधनों को हिंदी में तैतीस महत्वपूर्ण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभाव गुरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय।
1: अलिकति जत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौं वर्ष झुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पाँचवटा साइकल कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0337 590 222 98528 80 222 साथै 98010 20 895 मा मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
0: पर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभाव गुरु तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: के भयो? के पो हल्ला चल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सबै बिसिसक्यो आजकल आफ्नो त यतिको लोगो हुनुहुन्न बिस्नुहोला यतिका कार्पेटको शीर्षा

0: बालबालिकाले लागू औषध दुरूपयोग गर्दै छन्। लागू औषध सामाजिक अपराध हो, कोही कसैले सहयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेशद्वारा जनहितमा सारी सन्देश।

0: तिमी धेरै मलिन थकित देखिन्छौ के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी समूह सीमा निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्री बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मसुमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मेरो त हात खुट्टा अरुणसँग झमझम गर्छ, पिनासले भण्डान बनायो, मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
7: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर हिँडान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको पनि हो त, हामी सिधै सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सूर्यासन स्टूडियो टाइम टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्कुंड नगर पालिका 5 सोलुखुम्बू
2: आदरणीय श्रोतावृन्द तपाईं अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: दिदी दाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राईको साधा स्टोरसम्म नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
2: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
4: मलाई त थाहा नै थिएन
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दिलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
3: आजभोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कलकत्तामा बेच्ने जस्तो लक्षिन्छ त कोटेसी माघौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
4: खै दिदी के भन्नु र साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मैले भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब कुकको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
3: बारिसमा लज सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगो औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र अधिक रूपमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जीवहितमा जारी सक्नुहोस्

0: हिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार जसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहार अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

ਸੇਵਾ ਜੀ ਰਾਮ ਜਨ ਕੋ ਸੇਤੀ ਹੁੰਚਾ ਸੇਵਾ।

0: 나라 사티바이까지노
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पतल गरी बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज स्विच एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833668618 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

पर्ने हो कि आफै बुझिए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पछि त भइतिन।

0: समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
4: होइन एक अन्छ गीत गाउँदै कता हिँड्ने
5: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
5: मेरो त नाम चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
4: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
5: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
5: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
4: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छ
5: दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
6: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
4: 9850 17979
6: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ

0: नेपाल विद्युत प्राधिकरण स्वरूप हुनु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

सवारी साधनको हिन्दो तीर्थ श्रृंखला सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून

सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी प्रवचन नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकाय हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पैसा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सुन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिलाई गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बेच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौन दिदी सम्झाइदिनु पर्यो यो त लागु सो कोलकातामा देख्ने जस्तो लक्षण छ त कोटेश लागु सो त भाइ के भएको तिमीलाई निधाति भन त
1: खै दिदी के हुनु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लड सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र भित्रमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का सुभाष ढिरबाटका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रवासमा जनहितमा जारी सकोस्
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो लाइनमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहित

0: собой. Ищем свежую, добрую почту, друзай.
1: आफ्ना हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित हुने

0: नमस्कार म भोजाङ उपस्थित उज्यालो रेडियो खोपबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास सागर लगायत विषयमा छलफल, देशका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, गोर्खाको यांगुङ री हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि फेला, काठमाडौँको प्रशासन प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली हैकरले साइबर आक्रमणका लागि एआई प्रयोग गर्नुको प्रतिवेदन सार्वजनिक, सैन्य, कूटनीति र शैक्षिक क्षेत्रमा साइबर आक्रमण गर्दै, र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा। प्रधानमन्त्री भालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिन्दरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि अर्थ्य प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतसँग एक्ला एक्लै भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले चिया राजदूत चाङ माओ मिनसँग पनि भेट गर्दै हुनुहुन्छ। शाहले 2 हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाटपछि धकिएको थियो। छिमेकी देशका राजदूतसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चल्ने हरेक सही कदममा प्रतिपक्ष साथ नै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्न गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा उहाँले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारी अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरेको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्न पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायहरूले कर प्रशासन, जग्गा प्राप्ति, कर्जा र कानूनमा रहेका व्यवहारिक जटिलताबारे आफ्नो अनुभव र सुझाव राखेका थिए। व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वागेलले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। गोर्खाको यांगुङ री हिमालमा हिम पहिरोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यास क्रममा यांगुङ री पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिम पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी 2 वटालाई काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। फेला परेका सबमा दुईजना नेपाली गायक सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार सबहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा सब तल झारिएको हो। पुनः हिमपात भए सब हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा सब संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा सातजना परेकोमा घटना लगत इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी पाँचजना सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। जन रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस

0: प्रकट भएको दक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एसपी कास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-1689 मोबाइल 97-072-540-89
1: सुनता मेरो कपडा प्याकिङ गरिदिन्छ सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स या हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
0: फोन 0 56 494 33 4 93 555
3: सिधै कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ नवीनका हज नेपाल खबरमा अवथात खबरहरू धनुषाको ढके बारमा प्रस्तावित ट्रमा सेन्टर बन्नु पर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढके बारमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिराहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्के बारमा नै निर्माण हुनुपर्ने दबाव दिएका हुन्। स्वास्थ्य मन्त्री मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारेको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागले लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। विदेश खबर उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रमा लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनिएन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जनडाले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किम सुकीले ओलामा जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट र जवान बिनालाई सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमा विश्वासिलो कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वाशिङटन डीसीमा रहेको टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिटिकको प्रतिवेदन अनुसार सन् 2025 पहिलो मई महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढेको छ। खेल खबर पुरुष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5000 खेलको कोठी ढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुन्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5000 खेलको कोठी ढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ल्याण्ड बीच भएको थियो। पुरुष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलङ्काले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास सहकारका विषयमा छलफल, विजेता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङ्गी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली हैकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन, सार्वजनिक सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै, र पुलिस एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000

0: एल सर्व सुलभ आवास कर्जा
1: अब बढ्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू यो 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: जोडको काख
3: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: सहरबाट
0: नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: जुली अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81 वेबसाइट jhule.com.np
4: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै स्टुडियोमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242 कम वन्स यु सोचिनु बि बेनिफिटेड
7: जय रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ बिहानमा झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ बिहान 3 बजेदेखि खुलिएका पशुपतिनाथ मन्दिरका 4 ढोका बेलुका आरतीपछि राति 8 बजीसम्म खुल्ला रहनेछन् आज पशुपतिनाथमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी सुरक्षित र व्यवस्थित कुशका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन् काठमाडौँ उपत्यका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर नागेश्वर डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको लाइन लागेको छ यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका शिवालयहरूमा पनि भक्तजनहरूको भीड़ छ शस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै खानेपानी वितरण गरेको छ साउन महिनाको हरेक सोमबार शस्त्र प्रहरी परिवार महिला संघले आयोजन गर्दै आएको कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सुरक्षा ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा 10 जनाको विपद व्यवस्थापन टोली राफ्ट बोट तथा आवश्यक उद्धार सामग्री तत्काल परिचालन नसक्ने गरी तयारी अवस्थामा राखिएको छ काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,024 लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ केन्द्रका प्रमुख श्याम कुमार श्रेष्ठ अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ सल्लाघारी कोटको धुलीघाट गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिका समस्या गरिरहेको उल्लेख गर्नुभयो बालुवा इट्टा मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या भएको छ विश्व अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीन दिने सम्मेलनको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतमले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा स्टार जर्नलिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्। सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वंशको सम्बन्ध, सरकारी संचार माध्यम, मातृभाषा पत्रकारिता र निजी संचार माध्यमको अवस्था लगायतका विषयमा विषयगत तथा पत्रकार विषय विज्ञ तथा पत्रकारबीच छलफल हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजे भित्रको खबर सक्नु अघि मुख्यमुखी खबर फेरि एकपटक। दोलखाको यालुङ री हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला। काठमाडौँमा प्रशासन प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत 20 वर्ग शिवालय दर्शनार्थीको भइसक्यो। र घुमेश्वरीमा पशुधन केन्द्रले दैनिक 3 करोड 24 लाख लिटर फोहोर पानी पशुधन गर्दै अहिले 4 बजे भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला।

0: धेरै मलिन थकित देखिन्छ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन हो
0: मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी

0: सत्र अठार अन्ठानब्बे त्रिचालिस त्रिचालिस उन्साठी छयानब्बे र अन्ठानब्बे एकसठी तेइस चौध बहत्तर अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलो खुम्बु पाँच नम्बर ओडा कार्यालय केही अगाडि
1: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर अन्ठानब्बे त्रिचालिस नब्बे उनासी शून्य नौ राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: खै जन्मदर्ता दिनुहोस् त
4: जन्मदर्ता गरेको छैन नि म्याडम
3: बाउ जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको पैंतिस दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा अठार वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड

बाघ भालू भैरा हाथी चित्त पसे पर

0: हराउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809509094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: यौनहिंसाबाट बचौ र बचाउ यौनकन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 신, 예세호, 함부로 퍼지도록 다이.
1: उपभोक्ता अधिकार को संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबारमा बिल दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 2 3।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडै पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा दिनदिन सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा घुमिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं। सड़कको तत्काल नजिकी मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
7: सचिव कार्यालयको जनहितमा जारी सन्देश।
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तन
5: खानपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
7: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौँछ त भाइ के भएको तिमीलाई? निधाती भन त
3: खै दिदी के भन्नु र, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नौ भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिनु।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 4 पीएम अपराह्न को 4 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: सोलुखुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना
4: विगत 34 वर्ष देखि योग्य दक्ष र अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841653537 र 0385204656 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु
5: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: यदि तपाईंको दशामा जन्मजात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
7: अङ्कमा 9852055 7 6 8

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन त्याउँछ। चोरीदेखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

0: किडनी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
3: होइन एकान्छा गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो त नाच चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौ तला काठमाडौँ। सम्पर्क 98550179979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुनु बहिनी सुनु दुखुमा नगरपालिका ओरामिना पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिक्रीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइडिङका सामान जे खुजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखकुण्ड नगरपालिका 5 कोलिरी

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हटमेयर थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश। यदि तपाईँको वर्षामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768। हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार लोत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852585326, प्राविधिक प्रमुख 9852585327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
3: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।

थप जानकारी का लागि सम्पर्क नम्बरहरु 9851010556 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
3: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुशी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: বালবালিকালে লাগু ঔষধ দুর্পয়োগ লাগু ঔষধ সামাজিক অপরাধ হো কোহি কসৈলে প্রয়োগ নগরং বালবালিকালাই লাগু ঔষধ প্রয়োগবাট টাড়া রাখৌ বালবালিকা সুসঙ্গতমা ধ্যান দিউ লাগু ঔষধবাট হুনে হানি র কানুনী পরিণামক বারেমা জানকারী দিউ বালবালিকাসঙ্গ নিয়মিত সংবাদ গর্নে গরৌ বালবালিকালাই ঘরমা মায়া র সময় দিনে গরৌ বিদ্যালয়মা জীবন উপযোগী শিক্ষা দিনে গরৌ বালবালিকাকো সকারাত্মক গতিবিধিলাই প্রোৎসাহন গরৌ
1: আন্তরিক মামিলা তথা কানুন মন্ত্রালয় কুচি প্রদ্বারা জনহিতমা সারি সন্দেশ
2: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
3: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
3: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
2: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
3: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
2: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
2: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: ए बाबु अध्ययहरू सच बालेर जाऊ
6: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
5: बर्खाको बेला छ अध्ययहरूमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
6: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
6: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
5: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
7: सतर्कता अपनाउने गरौं सुरक्षित बनौ
0: नेपाल सरकार विज्ञापन हो
8: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हुने हो
9: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
8: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
9: तिमीलाई थाहा थिएन
8: थाहा थिएन
9: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
8: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
9: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: सवारी साधनको इन्धन र तेजस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
7: हुन्डाका विशेषताहरू:
8: जापानिज उच्च प्रविधिबाट उत्पादित
7: उत्कृष्ट माइलेज,
8: राम्रो रिसेल मूल्य,
7: टिकाउ र भरपर्दो,
8: अफरोडका लागि पनि उपयुक्त
7: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
8: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोदेशी एक 10.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sulfm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुन हालचाल लिएर आइपुगी म वेदिका राई। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहसँग आज नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गर्ने कार्यक्रम रहेको छ। दोलाखाको यालुङरी हिमालमा हिमपैह्रोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिना पछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खान हिमाल आरोहणका पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिमपैह्रोमा परेर बेपत्ता भएका थिए। यो पग्लिएपछि सतहमा देखेका सबुर आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी 2 वटाले काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभएको छ। फेला परेका शवमा 2 जना नेपाली गाइड सहित जर्मन, इटाली तथा क्यानाडाका 1-1 जना रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि आज बिहान केही बेर मौसम अनुकूल भएको, मौकामा शव तल झारेको हो, पूर्ण हिमपात भएको, शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिमपैह्रोमा 7 जना परेकामा घटना लगतै इटाली र फ्रान्सका 2 जनाको शव भेटिए पनि बाँकी बेपत्ता रहेका थिए। अब काठमाण्डुबाट प्रशासनिक प्रक्रिया पूरा गरेर शव परिवारलाई हस्तान्तरण गरिनेछ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सी आज 9.02 अंकले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जल विद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहका उपसूचक घटेको छ। आज 179 वटा कम्पनीको शेयर घटेकोमा 82 वटाको बढ़ेको छ। यस्तै 15 वटा कम्पनीको शेयर भने घटघट भएको छ। आज रिलायबल समृद्धि योजना 2 को शेयर 9.70% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर झण्डै 8.5% बढ़ेको छ। आज निश्चितसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.77 अर्ब कारोबार भएकोमा आज 352 वटा कम्पनीमा 1.09 करोड़ किताब शेयर 3.67 अर्ब रूपियाँमा किनबेच भएको छ। प्रतिभान युवालाई छोटो भिडियो बनाएर 1,00,000 रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4थो युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1,00,000 र दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको पुरस्कार विजेता प्रतियोगिताले अस्कर कलेज पढ्न चाहेमा कलेजको 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा आफ्नै घर र विद्यालयमा गोली चलाएर 8 जनाको ज्यान लिए आत्महत्या गर्ने एक किशोरले सामाजिक सञ्जाल मार्फत आफैले बन्दुक चलाउन सिकेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा हिंसात्मक सामग्री उपभोग,
पढ़ाई तथा पारिवारिक समस्या लिएर भएको चिन्ता र साथी संगीहरूको विवादले पनि ती किशोरको गतिविधिलाई बढ़ावा दिएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। ती 14 वर्षीय किशोरको उद्देश्य बारे अनुसन्धान गर्ने क्रममा आफूहरूले अहिलेसम्म 17 जना प्रत्यक्षदर्शीसँग सोधपूछ गरिसकेको वरिष्ठ प्रहरी अधिकारी अथापोल अनुसितले बताउनु भएको बीबीसीले जनाएको छ। वर्षे इताकी सबैभन्दा घातक गोलीकाण्डको चपेटामा परेको थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नाबिक विराकुरले बन्दुक सम्बन्धी नयाँ कानूनी ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। गएको शुक्रबार राजधानी बैंकको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा अरू 22 जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार देवसिरेन नन्थाबुरी स्कूलका ती विद्यार्थीले घरमा हजुरबुबाको पेस्तो उपयोग गरी हजुरबुबा हजुरआमाको गोली हानी हत्या गरेपछि विद्यालय पुगेर शिक्षक तथा विद्यार्थीहरूमाथि गोली चलाएका थिए। अन्त्यमा खेल समाचार। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5,000 खेलको कोसे ढुंगा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5,000 खेलको कोसे ढुंगा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। यस्तै 1000 खेल 1995 को नियममा नटिङमा घरेलु टोली इंग्ल्याण्ड र वेस्ट इण्डिज बीच भएको थियो। यसै गरी 2000 खेल 2003 को अप्रेल महिनामा यूएई को शारजाहमा पाकिस्तान र जिम्बाब्वे 3000 खेल 2010 को जून महिनामा साउथ ह्याम्पटनमा घरेलु टोली इंग्ल्याण्ड र अस्ट्रेलिया तथा 4000 खेल 2018 को मार्च महिनामा जिम्बाब्वेको हरारेमा पीएनजी र हङकङबीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ भने यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तान 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 भन्दा धेरै खेल खेलेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385016 फोन वा solitimnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब सुरु हालचाल सकियो। साँझ 7 बजेको सुरु समाचार लिएर फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिफिएम सुन्दै रहनुहोला। नमस्कार।

0: सब उनीहरूसँग नै के भएको छिटो गर्दैन आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौना दिदी सम्झाइदिनु पर्यो नो यो त लागौसो कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कोटेश्री लागौसो त भाइ के भएको तिमीलाई निधाइदी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुबेचोटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाप र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
3: लौ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भनौँ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
9: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपानसँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
8: जिल्ला स्वास्थ्य

0: পাড়া পাখালালে ধরে দুঃখ দিও তিন ভাইসকে নিগো ভাইরে ডাক্তার
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भन्नु यसै गर्छु
2: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन
4: यता नआउ बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: के हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
2: नेपाल सरकार विज्ञापन बोर्ड

I'm not

ਕਰੀ ਕੋਹੇ ਰਾਈ ਸਾਚੀ ਜੀ ਦਾ ਸ਼ੁਕਰ ਸ਼ੁਕਰ ਸ਼ੁਕਰ ਸ਼ੁਕਰ

I'm not going to be able to do that.

Thank you.

0: तहमा दर्ता भएका यी विस्तारको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको

प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सत्कल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार सेनसेनेका दिदी।
2: नमस्कार नमस्कार। दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: शुभ प्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन।

0: मरेंगे क्या हो?
1: ये तो रगत ही रगत बो चामो तो तेस्ते येरना नहीं सागी ना
0: तेरी का कस्तो जिब्रा क्रॉस बाटो बाटो काटो पर रे काट दीन बाटो वो बाटो काटे को
2: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
0: दिनु भएन, औषधि हालेको।
1: नौना शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै गोट बिरुवामा विसाल्ने?
0: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: और प्रिंट रुजुकर को रकम सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्यो।
2: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर थियो। बाँचेर पनि म मलाई तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र
4: मिनिङलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौँ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित खुम्बु नगरपालिका 5 सल्लेरी स्कुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टर, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, वेडिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा

0: भयो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँग पनि भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल। दोलखाको यालुङले हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीयवासीको प्रदर्शन, पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता। र एसियाली आईटीएफ प्रत्येकमा शेखर थापालाई काफ्रो पदक।
1: सुनता मेरो कपडा प्याकिङ गरिदिउँ त, सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर क्यान्सर इन्स्टिच्युट
3: फोन 056-494-3333 549-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3584 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनिया राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदले सिन्दरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चीनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चीनिया राजदूत चाङ माओ मिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओ मिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले दुई हप्ता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाटपछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
6: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रश्नमा उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमा रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मग्देले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भन्छाको ढल्कीबद्ध प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले ढल्कीबद्ध प्रस्तावित ट्रमा सेन्टरलाई अनुप्रसारण नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबद्ध तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबद्ध प्रस्तावित ट्रमा सेन्टर अनुप्रसारण खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्कीबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्। अर्थमन्त्री सोनी मग्देले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री मग्देले नेपालमा वैध रूपमा गरिएको लगानी सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै उहाँले यो संवाद एक पटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्नो अनुभव र सुझाव राखेका थिए।
7: तिनात अघि शुरू भएको खाना पकाउने ग्यास अभावको कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। यदि ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचित गरेको आरोप लगाए पनि एउटा मात्र सिलिण्डर हुने घराइसी उपभोक्ता र विद्यार्थी सबभन्दा धेरैले माग्नु परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
6: दोलखाको यादुङ्ग्रे हिमालमा हिमपहिरोमा परेर हराएका पाँचजना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो गोमा खान हिमालारोहणको पूर्वाभ्यासका क्रममा यालुङ्गी पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिम पहिलेपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी महकुमा अधीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार एकजना नेपाली र तीनजना विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका नौका पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। दुईजना नेपाली मध्ये दोलखाका तामाङ र सोलखुम्बुको नाप्य दुधकुण्ड गाउँपालिका पाँचका मेल कार्कीको

0: पातो भयो सब हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा सब संकलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा सातजना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि पाँचजना बेपत्ता थिए। बाँकी पाँचवटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपत्तमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला पन्ध्रजना हिमपहिरोमा परेकामा आठजनाको जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भ्रकुटी मण्डपको सार्वजनिक पुस्तकालय खोलेपछि पाठकले व्यक्त गरेको खुशी कुरासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: अब
3: बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछ।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचकको पानी लागिसकेको छ बेचकको प्राइसेस बेचकको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टी भेटवार्ता द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी लगायतका विषयमा छलफल विश्वका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता दोलखाको यालोङले हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि जिपोहरूमा लामो लाइन कायमै लगाएका खबर प्रस्तुत गरियो।
0: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 महिनाको लामो र सुनसान पर्खाइपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। भ्रकुटी मण्डपमा रहेको पुस्तकालयको उतारा खुलेसँगै विद्यार्थी अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2.85 करोड रूपियाँ भाडा बक्यौताको विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बागेको निर्णयपछि यही साउन 20 गते ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरिएको हो। 2060 सालमा स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढ़ी पुस्तकहरू छन् भने झण्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा पुगेका केही पाठकहरूलाई हामीले पुस्तकालय खुल्ला हुँदा कस्तो लागेको छ भनेर सोधेका छौं।
6: मेरो नाम अनिता थारू हो। केही पनि यस्तो बन्दना होस्, यस्तो सुविधा होस्, हामी पनि यस्तो मौका पाऊं भनेर भन्न चाहन्छु। सबैजना
7: ईश्वर व्रत हो कि दोलखा जिल्ला भीमेश्वर पास मेरो विचारमा त यस्तो भूमि सूचनाको एउटा स्वयं संसाधनले पनि गर्ने ठाउँमा चाहिँ त्यो लामो समयसम्म बन्द भन्छ राम्रो कुरा होइन होइन। यस कारण यस्तो कुराहरू चाहिँ अझ बढी प्रचार प्रसार गर्नुपर्ने सुसूचित गर्नुपर्ने मान्छेहरूलाई होइन त्यो हुनुपर्ने नै हुन्छ। अलिकति दुःखकै कुरा जस्तो लाग्छ मलाई। म बेलाबेलामा आइरहन्छु भने मेरो विष्णु नजिकै छ होइन। यस्तो हुनु चाहिँ भराइने पुस्तकालय जस्तो एकदम साह्रो सन्दिग्ध कुरा हो कि आजको युगमा होइन। त्यसलाई चाहिँ भन्छ नि अलिकति सुचारु गर्नु पर्यो, यसलाई अपडेट गर्नु पर्यो होइन। डिजिटल जाँच गर्नु पर्यो कतिपय कुराहरू, कतिपय मिलेको किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन होइन। अलिकति फिर्सा पनि राम्रोसँग कुराहरू जस्तो पनि लागेको छ कि मलाई किताबहरू डेमेज भएर गइरहेको छ गरेको छ होइन। सर कुरामा अझै ध्यान दिनुपर्छ यसमा चाहिँ।
6: पहिलेदेखि पनि आउँथ्यो, 30 गतेसम्म
7: पढ्न आउनुहुन्थ्यो। अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो हाम्रो। काठमाडौँ बन्द रहन्थ्यो, म त्यही पनि बिक्री यहाँबाट गएको थिएँ। त्यस पछाडि बेला बन्द समाचार बिक्री बन्द भएको मैले थाहा भयो। अब यो नै रेगुलर हाम्रो रेगुलर हाम्रो कुकरलाई यसलाई जाने पर्ने हो। यो पनि बिक्री हामीलाई एकदमै
8: सबै कुराहरू गभर्मेन्ट विद्यार्थीहरूले किन्न सकिँदैन मेरो लागि चाहिन्छ बन्नको लागि पनि त्यस कारणले गर्दा फेरि यो बन्न गएर चाहिँ एकदमै फुटाने परेको थियो र अहिले पनि यसको सञ्चालन गरेर यता त्यता अलिक क्लियर भइसकेको हुन्छ अनि त्यस पछाडि यहाँ मिलनै गरेर मेरो छौँ अनि अर्को लेखक विमल आचार्यले त्यो गौरव भयो त्यस पछाडि मैले खुल्यो अनि खुल्न चाहिँ खुसी नै रहेछ अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाँडा छ यो समाधान भएर चाहिँ यो खुलिरहनुपर्छ यो लागि व्यवस्थित गर्नुपर्छ जस्तो मलाई छ।
1: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अलिक गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। शुरू भएको 15 वर्ष पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेपालीका अनुसार 17 वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम अझै सुनाउन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति मार्ग विवाद वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया बजेटको अनिश्चितता निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्र रहेको भन्दै संयोजक नेपालले विकासका बाधक कानूनहरू खुकुलो पार्न संस्कृत ऐन ल्याएर विकास दशक घोषणा गर्ने सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गर्न भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष दिल्ली राजा आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत निदान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46,000 रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति ज्येष्ठ नागरिक एकल महिला अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन हिँडेको सम्पत्ति निलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
1: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अङ्कले घटेर 2641.06 बिन्दु गरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स र निजीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ। यस्तै 15 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.17 अर्ब करोड़को कारोबार भएकोमा आज 352 कम्पनीका 1.09 करोड़ किता शेयर 3.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: संघीय संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद प्रधानले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्न पर्नेमा सरकारका गतिविधिहरू संविधान लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोड्न आचार संहिता लागू गर्न र विद्यालय को पाठ्यक्रम में सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
1: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस हिन्दू पार्षद काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीले भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने तर्क गर्नुभयो तर त्यही कार्यक्रममा काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टी मन्त्री गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको चौधौं महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, नाना धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र जीती इसके बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
2: कपाल झर्ने वा पातल हुने समस्याले चिन्तित हुनुहुन्छ
0: Permanent hair transplant, skin care orthotic, dental clinic and implant center ma upalabdha chha atyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko avashyakata anusar gunastariya upachar pradan garinchha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp wa phone garnuhos.
0: Permanent Nepal hair transplant, skin and orthotic. Dental clinic and implant center, Patan Hospital Road, Madan Hill. Sampraka, 01-545-46-67.
3: रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
4: अब बाँकी खबर अहिले रामेछाप गोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तर भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ यस्तै भोलि बिहान पनि कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
3: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ बिहान 3 बजेदेखि खोलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बिहुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन् आज पशुपतिनाथ दर्शन दिवसका पनि थप प्रभावकारी सुरक्षित र व्यवस्थित बनाउन कसका सबै पदाधिकारी

0: सांस्कृतिक दलका संघीय सांसद आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि नेपाल पत्रकार महासंघ तथा सार्क जर्नलिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बंगलादेश लगायत देशका 29 पत्रकार सहभागी छन्।
1: काठमाडौँको गुणेश्वरी फाँटमा रहेको गुणेश्वरी ढल पशुधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी पशुधन गरिरहेको छ। केन्द्रका प्रमुख राम कुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल पशुधन केन्द्र निर्माण थालिएको छ। कोटको धुरीघाट गोकर्ण र हनुमान घाटमा पशुधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यका नयाँ तथा वातावरणमा स्वच्छ राख्न अझ धेरै ढल पशुधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। पशुधन केन्द्रको क्षमता बढाउनका रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय जोड गरेको उल्लेख गर्नुभयो। बालुवा इट्टा मरेका जनावर लगायत फोहोर पशुधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट पशुधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआईको विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नुभएको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि यूरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
1: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियसको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिसिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्ने यो समूहले ओलामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिनाले सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासिला कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउने एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटनमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्ज पालाम अयुजानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङ काङ्गेस वणा र फिलिपिन्सका ओमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पायरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटन र दोस्रो संस्करणको स्पायरिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ टेक्वान्डोको स्पायरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल सुन स्मृति राष्ट्रिय आईटीएफ टेक्वान्डो प्रतियोगिताको प्याटनमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
1: हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाहसँग भारत र चीनका राष्ट्रहरूको छुट्टाछुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
1: दोलखाको यालुङ्गी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
0: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4

0: पछि पाठकका लागि बुलियो पाठकहरू स्थानीय
1: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीय बासिन्दाको प्रदर्शन पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता
0: र एसियाली आईटीएफ टेकन्डोमा शेखर थापालाई काँस्य पदक
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजन र बसन पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: संसार में रहकर जो अंधकार पाप दुष्ट और भ्रष्टता में भर संसार में शांति आनंद यस्तो परिस्थिति में हामीले जीवन को सच्चा शांति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जीवन आत्मीय शांति को जीवन आदर्श जीवन जीवन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वर को वचन धर्मशास्त्र को ठूलो हाथ हुन्छ। यही विचार मन में लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: आदरणीय श्रोता तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। समय परमेश्वरले बनाउनु भएको समय सूर्य र चन्द्रमासित सम्बन्धित छ, घाम र जूनसित। घामले दिन, जूनले रातको समय दिन्छ अनि हामीसित हप्ता, महिना, वर्ष पनि छन्। गन्दा गन्दै यस धरतीमा हाम्रो जीवनको समय समाप्त हुन्छ। जीवन समयसितै बित्दै जाने एउटा क्रम हो। यही बाटोबाट हामी सबैजना यस धरतीमा गुज्रेर गइरहेका हुन्छौ। समयको विषयमा बाइबलमा एउटा रोचक कुरा लेखिएको छ। यो खण्ड उपदेशकको 3:1-4 हो। लेखिएको छ, सबै कुराको लागि समय छ र आकाश मुनि सबै क्रियाकलापको बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय, रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय, मार्ने एउटा समय छ र निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ र बनाउने एउटा समय, रुने एउटा समय छ र हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय। उपदेशकको पुस्तक राजा सुलोमनले लेखेका थिए। तिनी असाध्यै धनी, बुद्धिमान र सम्पन्न राजा थिए। जीवनमा सबै कुराको सुख भोग गरेका थिए। तिनले प्राप्त नगरेका र नभोगेका कुनै कुरा नै थिएन। तापनि तिनले जीवनको व्यर्थताको बारेमा बताउँदै साथै मानिसले अर्थहीन जीवन जिउनु हुँदैन भन्ने सन्देश दिनका लागि उपदेशकको पुस्तक लेखेका थिए। परमेश्वरका आत्माको प्रेरणाद्वारा लेखिएको उपदेशकको पुस्तक बाइबलको पुरानो करार खण्डमा सामेल गरिएको छ। यो पुस्तक बुद्धिका कुराहरूले भरिएको छ। उपदेशकले सबै कुराको समय छ भन्छ। हुन पनि हो, मानिसको जीवन विभिन्न चरणबाट हुँदै क्रमशः अगाडि बढ्दै जान्छ। बाल्यकाल, जवानी, वयस्क रङ, वृद्धावस्था अनि संसारबाट विदा हुने बेलाको पनि समय छ। जीवनका यी कालहरूमा मानिसले गर्नुपर्ने विभिन्न काम कर्तव्यहरू छन्। बोल्न र हिँडुल गर्न सक्ने भएपछि बाल बालिकालाई स्कूलमा भर्ना गरिन्छ। कम्तीमा 15 वर्ष त स्कूल कलेज धाएर बित्छ। फेरि जवान भएपछि जागिर, नोकरी, कामधन्दा गर्नुपर्छ अनि अझै वयस्क भएपछि त बिहे गर्नुपर्छ, छोरा छोरी जन्माउँछन्। जीवनको काम धन्दा निरन्तर अगाडि बढ्छ। वृद्ध भइन्छ, केही गर्न नसक्ने अवस्था पनि आउँछ। शरीर कमजोर हुन्छ अनि एक दिन संसारबाट विदा भइन्छ। वास्तवमा जीवनका यी सबै कालहरू समयहरू नै हुन्। आजको सन्देशले हामीलाई समय अनुसार काम गर्नुपर्छ भनी सन्देश दिन्छ। किनकि सबै कुराको समय छ, समय अनुसार काम नगरे के हुन्छ? समयको महत्व एक किसानले राम्ररी बुझेको हुन्छ। असारे रोपाई मसिरतिर दाई भनेको तपाईँले सुन्नुभएकै होला। असारे रोपाई मसिरे दाई, मुसिरे दाई, असारमा धान रोपाई हुन्छ। परमेश्वरले समय कसरी मिलाउनु भएको छ विचार गर्नुहोस् त। असार साउनमा पानी परेको परेकै हुन्छ। यो जमिन कमलो गिलो हुन्छ अनि किसानहरूले धान रोप्छन्। हिलो हिलो हुन्छ, फेरि मसिरमा ट ट ट घाम लाग्छ अनि धान पाक्छ अनि कटनी गरिन्छ, दाई गरिन्छ। अरू अन्न पातहरू पनि रोप्ने र कटनी गर्ने समय छ। मानिसको जीवनमा पनि समय छ। त्यसै कारण हामीले ठिक समयमा ठिक काम गर्नुपर्छ। बेठिक समयमा गरिएको ठिक कामको कुनै अर्थ हुँदैन। तपाईँ जवान हुनुहुन्छ भने तपाईँको निम्ति यो एउटा महत्वपूर्ण समय हो। तपाईँको जीवनको जग बसाल्ने समय हो, जीवनको पेसा पक्रने समय हो। अहिले यदि तपाईँ त्यसै निरुद्देश्य बिना उद्देश्य घुमि हिँड्नु भन्छ, यता र उति लाग्नुहुन्छ, समय खेर फाल्नुहुन्छ भने तपाईँले आफ्नो ठूलो हानि गरिरहनु भएको हुन्छ। पढ्दै हुनुहुन्छ भने पूरा ध्यान लगाएर पढ्नुपर्छ। काम जागिर गर्दै हुनुहुन्छ भने ध्यान लगाएर गर्नुपर्छ। अर्को कुरा, अहिले धेरै जवानहरू निरन्तर रंगी चंगी मौज मजामा लागेकोले जीवनको मूल उद्देश्यलाई भुलिरहेका छन्। मौज मजा गर्नै हुँदैन भन्ने कुरा होइन, गर्नुपर्छ। तर यदि मौज मजा मजाले जीवनको नैतिकतालाई नाश पार्छ भने साँचो परमेश्वरदेखि टाढा बनाउँछ भने त्यसको फल पछि गएर भोग्नु पर्ने हुन्छ, जो दुखद हुन्छ। जस्तो रोप्छ त्यस्तै फल्छ भन्ने आनन्द तपाईँलाई मलाई थाहा नै छ। हामीले अहिले जे गर्छौ त्यसले एक दिन अवश्य फल फलाउनेछ, कि असल कि खराब, कि फाइदा गर्ने कि कुनै फाइदा नगर्ने। यसै कारण हामी होशियार हुनुपर्छ। पवित्र बाइबलमा एफिसीको पुस्तकमा लेखिएको छ, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो। समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। यसै कारण मूर्ख नहौ तर प्रभुको इच्छा के छ सो बुझ। यो खण्ड एफिसीको 5:15-18 खण्डमा उल्लेखित छ। कति मानिसहरूको विचार कस्तो हुन्छ, उनीहरू सोच्छन् जवानीमा पूरा मोज मस्ती गर्नुपर्छ, बुढो भएपछि ईश्वरको भक्ति गर्नुपर्छ। हो यस्तै सोच्छन् उनीहरू। सायद यी कुराहरू सुन्दा तपाईँ पनि मुसुमुसु हाँसिराख्नु भएको होला। तपाईँ चाहिँ कस्तो सोच्नुहुन्छ, के सोच्नुहुन्छ, कि ईश्वर बुढेसकालमा मात्र चाहिन्छ? त्यसो होइन होला। म तपाईँलाई भन्छु, जुन व्यक्तिले जवान अवस्थादेखि नै परमेश्वरमाथि विश्वास गरेर उहाँको वचन र आदेशहरू पालन गरेर जिउँछ उसको बुढेसकाल पनि सुखद र सुन्दर हुन्छ। एउटा साँचो घटना बताउँछु। बिहान बेलुकी यसो स्वास्थ्यका लागि हिँड्न जाँदा मैले एउटा व्यक्तिलाई भेटेँ। उसको नाम माइला रहेछ। उमेरले करिब 80 वर्ष पुग्न लाग्यो। देब्रेपट्टिको आँखा फुटेको रहेछ। कमजोर व्यक्ति बुढेसकालमा छोरा बुहारीले घरबाट निकालिदिएछन्। उसको बिरामी रहेछ। उसको पिसाब बगिरहने रोग रहेछ। चिसो भुइँमा सुत्छ। ठण्डाको समय छ। ओढ्ने ओछ्याउने पनि राम्रो छैन। शरीरलाई तातो बनाउने लुगा फाटा पनि छैन। मलाई धेरै दुःख लाग्यो। भरपेट खाएर सुतोस् भनेर केही पैसा दिए, तर सधैँ त्यसरी पैसा दिनु पनि सकिँदैन। मैले उसलाई सोधेँ कि तपाईँले उमेर छँदा कुनै काम धन्दा गर्नु भएन? उसले भन्यो, हर प्रकारको काम गरे, गाडी पनि चलाए, मिस्त्री काम गरे, सिकर्मी काम गरे, तर रोग लागेपछि केही गर्न नसक्ने भए। विचार गरे, उनीहरूको समयमा त नोकरी जागिर प्रशस्तै पाइन्थ्यो। उसका बुवा हुने खाने नै भएकोले तन्नेरी हुँदा उसले जीविका कमाउने कुनै मेलो मेसो सदाता नै रहेछ। आज आएर उसले हेर्ने कोही पनि छैन, केही छैन। मैले सोचे, उसले समयलाई चिनेन, समयको सदुपयोग गरेन। जीवन सधैँ एक समान रहँदैन, समयसँगै सबै कुराहरू बन्दिँदै जान्छ। याद गर्नु, समय पनि एउटा खोला जस्तै हुन्छ जहाँ धेरै कुराहरू बगिरहेका हुन्छन्। होइन त, समय खोला जस्तै बगिरहेको हुन्छ। अनि हेर्नुहोस् न, खोला कुनै बेला शान्त हुन्छ, फेरि बर्खायाममा त्यही खोला चाहिँ कस्तो भयंकर हुन्छ। त्यही खोला चाहिँ यस्तो भयंकर भएर बाढी पहिरो समेत गइरहेको हुन्छ। कुनै बेला शान्त, कुनै बेला भयंकर। समय जस्तै खोला जस्तै समय पनि बग्दै गइरहेको हुन्छ। समयलाई सदुपयोग गर्नुपर्छ। तपाईँको जीवन कस्तो छ, के छ, मलाई थाहा छैन, तर आज तपाईँले आफैलाई सम्हाल्नु पर्दछ। समयको एउटा समय छ, त्यो समयमा आफ्नो जीवनको निम्ति तपाईँले आफैलाई सम्हाल्न पर्ने हुन्छ। यो समय सबैको निम्ति बराबर छ, चाहे गरीब होस् धनी होस्। यो धरतीमा भएको सबै मानिसको निम्ति समय त्यही नै हो। चाहे तपाईँ नेपालमा हुनुहुन्छ वा संसारको अर्कै कुनामा हुनुहुन्छ, समय त्यही नै हो। घाम जुन सूर्य चन्द्र समय त्यही नै हुन्। समय त्यही नै हो, 24 घण्टाको समय। आज जे गर्नुपर्ने समय छ त्यो समयको सदुपयोग गर्नुपर्छ। अझै वचनले त्यसरी पनि बताएको छ, आफ्नो जवानी अवस्थामा परमेश्वरको स्मरण गर, परमेश्वरलाई सम्झना गर भनेर अर्थ दिएको छ। किनभने यस्ता समयहरू पनि आउँछन् जुन समयहरूमा हामी परमेश्वरलाई बिर्सन्छौ, परमेश्वरदेखि टाढिन्छौ, परमेश्वर नै नभए पनि हुन्छ भने जस्तै हामी गर्न थाल्दछौ। तर त्यस्तो होइन, परमेश्वर हाम्रो आवश्यकता हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, हामी उहाँका सृष्टि मात्र हौ। समय वरदान हो तपाईँ र मेरो निम्ति। यदि समयलाई हामीले सदुपयोग गर्दैनौ भने कुनै समय आउनेछ जब हामी एक्लै रुनेछौ अनि पछुतो गर्नुपर्ने हुन्छ। समयको सदुपयोग गर्ने मानिसहरू जीवनमा उपलब्धि गर्छन्, तर समयलाई सदुपयोग नगर्नेहरू सुतेर बसिरहेका हुन्छन्, माखा मारिरहेका हुन्छन्, लडिरहेका हुन्छन्, घोप्ट परिरहेका हुन्छन्। याद गर्नुहोस्, अल्छीहरूले समयको महत्वलाई बुझेका हुँदैनन्, तर तपाईँ र मैले समयको महत्वलाई बुझ्नुपर्छ, किनभने समय तपाईँ र मेरो निम्ति एउटा आशिष हो, परमेश्वरको वरदान। समयमा नै परमेश्वरलाई चिन्नु अझ महत्वपूर्ण कुरा हो। याद गर्नुहोस् त, तपाईले समयमा नै आफ्नो सृष्टिकर्तालाई यदि चिन्नुहुन्छ भने त्यो तपाईको निम्ति एउटा महत्वपूर्ण कुरा हुन्छ। समयलाई चिन्नु पर्छ। हेर्नुहोस्, प्रभु येशूले भन्नुभयो, हेर म ढोकामा उभिएर खचखचाउँछु, कसैले मेरो स्वर सुन्ने ढोका खोलिदियो भने म भित्र आउनेछु। समयले कसैलाई पनि पर्खँदैन, समय अगाडि बढ़िरहन्छ। तपाईं र म पनि अगाडि बढ्नुपर्छ, परमेश्वरलाई समात्नुपर्छ, उहाँका इच्छाहरूलाई हाम्रो जीवनमा अंगीकार गर्नुपर्छ र जीवनको पूर्णतामा जिउने संकल्पमा हामीले एउटा उद्देश्यपूर्ण जीवन बोक्दै अगाडि बढ्नुपर्छ। परमेश्वर तपाईं र मेरो साथमा हुनुहुन्छ। याद गर्नुहोस्, जीवन तपाईको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईको आफ्नै हो। परमेश्वरले तपाईलाई असल निर्णय

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847-0356-79 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813-30-06-90, फोन नम्बर 01-55-91-053, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने, बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुनु बहिनी, सुरु डुकुमा नगरपालिका ओडामा पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुकुन्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्डा नगरपालिका पाँच सलिरी सुनुखुम्बु। सड़क प्रयोग गर्दा ध्यान, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्थितमा हुँदा अझै भए बुबा आमा दुईजना नै सुखी।
3: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
5: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा, मनमा ताजगी तन्मयता।
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराउ, 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ, आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विरूप भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर विरूप नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विरूपमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विरूपको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
0: बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: सवय देशी जिसमें हो हम लोग वही जरूरत आए।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याकसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोर्निका

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेडिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुमा पहिरोका कारण 2 वटा कार्यालय जोखिममा, 11 परिवार विस्थापित। मापे दुपकोशी गाउँपालिकाले संचालन गरेको 2 दिने एकीकृत सेवा शिविरबाट 1000 भन्दा बढ़ीले सेवा लिए।
1: खुम्बु पसाङलामु गाउँपालिका वार्ड नम्बर 4 ले 22 लाख भन्दा बढ़ी राजस्व संकलन। पलेरीको हाट बजारमा जंगली च्याउको आकर्षण।
0: निर्मलपुर च्याको सब बेलायत लगियो। 3 दिन नेपालीको मंगलबार काठमाडौँ ल्याइने। एलुङ्गुरी हिमालमा 5 जनाको सब फेला। 4 सब काठमाडौँ ल्याइयो।
1: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। प्रतिनिधि सभामा 3 विधेयक प्रस्तुत। विराटनगरमा ग्यास सिलिण्डरमा ठगी। कोशी ग्यासलाई पाउने 3 लाख बढ़ी जरिवाना।
0: आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मज जलमार्ग नखुल्ने इरानको चेतावनी। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए।
1: र एसियाली आईटीएच टेकन्डोमा शिखर थापालाई कास्य पदक।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ। तिनासले हैरान बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिस्ताब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986652, 98247718, 98443049696 र 98613014472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। सोलु खुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 वटा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 को ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पहिरोका कारण ओडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल सिंह थापा मगरका अनुसार सोलु दुधकुण्ड नगरपालिका 3 को ओडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। यस्तै सोताङ गाउँपालिका 4 को ओडा कार्यालय भवन केही दिन अघि गएको पहिरोका कारण जोखिममा परेको छ। निरन्तर वर्षा भइरहेकाले जिल्ला कामी सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताउनु भएको छ। सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी स्थित वडा कार्यालय भवन भन्दा ठीक माथिबाट विस्तार गरिएको सड़क क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ। पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवन समेत उच्च जोखिममा रहेको वडा अध्यक्ष लाक्पा गेरू शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार वडा कार्यालयको माथिल्लो भीरबाट ठूलो पहिरो खसेको छ। पहिरोले सड़क सहित आसपासका संरचनामा क्षति पुर्याएको छ भने पहिरो थप विस्तार हुन सक्ने जोखिम छ। पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन, वडा अध्यक्ष शेर्पाले भन्नुभयो। पहिरो थप बढ़ेमा वडा कार्यालय भवनसँगै स्वास्थ्य चौकी समेत प्रभावित हुन सक्ने उहाँले बताउनु भएको छ। वडा कार्यालय भन्दा माथिल्लो क्षेत्रमा रहेको भीरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको उहाँको भनाई छ। त्यसै गरी सोताङ गाउँपालिका चारको वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ। यस्तै वडा कार्यालय भवन र कर्मचारी आवास समेत जोखिममा परेको वडा अध्यक्ष दीप बहादुर राईले बताउनु भएको छ। पहिरो निरन्तर बढ़दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवन समेत तान्न सक्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। वडा कार्यालय भन्दा तल रहेका पाँच घर परिवार पहिरोका कारण विस्थापित भएका छन्। घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पार टाँगेर बसिरहेका छन्। पहिरो भने बढ़दै गइरहेको छ। यसैबीच पहिरोका कारण जिल्लाको थुनगुटकोशी गाउँपालिका नौमा पाँच घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब परीक्षक नवीन राज बुढा थोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ। त्यस्तै लिखुपिकी गाउँपालिका तीन चौला खर्कमा पनि पहिरोका कारण एक घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। घर पहिरोको जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायक उपरीक्षक बुढा थोकीले बताउनुभयो। जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म एघार घर परिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण जिल्लामा ग्रामीण सड़क सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढ़ेको छ। विशेष गरी भिरालो भूभागमा सड़क विस्तार गरिएका क्षेत्र तथा पहिरोको पुरानो जोखिम रहेका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ। जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका वस्तु तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिहरूको भनाई छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई सतर्क रहन तथा सम्भावित विपदको अवस्थामा सुरक्षित स्थानमा जान जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ।
1: माप्य दुतकोशी गाउँपालिकाले काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी आयोजना गरेको दुई दिने एकीकृत सेवा प्रभात शिविर सम्पन्न भएको छ। काठमाडौँको नर्व दुर्गा पार्टी प्यालेसमा शनिबार र आइतबार सञ्चालन गरेको उक्त शिविर मार्फत 1596 जना नागरिकले स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवाहरू प्रत्यक्ष रूपमा लिएका हुन्। रोजगार अध्ययन तथा विविध पेशा व्यवसायका सिलसिलामा काठमाडौँमा रहेका नागरिकहरूलाई सेवा लिनकै लागि गाउँसम्म आउनुपर्ने झण्डट समय र आर्थिक अचारबाट मुक्ति दिने उद्देश्यले यो शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका उपाध्यक्ष गौरव राईका अनुसार शिविरमा विशेष गरी ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा विपन्न नागरिकहरूलाई उच्च प्राथमिकतामा राखिएको थियो। गाउँसम्म पुगेर सेवा लिन अति नै कठिन र खर्चिलो हुने नागरिकका लागि यो सेवाले ठूलो राहत पुर्याएको उहाँले बताउनु भएको छ। शिविरमा गाउँपालिकाले आफ्ना सातैवटा वडाका छुट्टा छुट्टै कक्ष स्थापना गरी व्यवस्थित रूपमा सेवा प्रभाव गरेको थियो। दुई दिनको अवधिमा व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा वर्गीकरण तथा नवीकरण मालपोत तथा व्यवसाय नवीकरणका साथै विविध प्रकारका प्रशासनिक सिफारिश सम्बन्धी सेवाहरू उपलब्ध गराएको थियो। गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष अमित रायले भौगोलिक रूपमा टाढा रहेका नागरिकहरूलाई उनीहरूकै पाइपलाइन स्थानमा पुगेर सेवा दिँदा जनताले घर दैलोमा स्थानीय सरकारको उपस्थिति अनुभूत अनुभूत गर्न पाएको बताउनु भएको छ। सानो सेवा लिन पनि गाउँ पुग्नुपर्ने परम्परागत बाध्यतालाई अन्त्य गर्दै राजधानीबाटै सेवा उपलब्ध गराउने यो अभ्यासप्रति नागरिकहरू अत्यन्तै सकारात्मक देखेका छन्। स्थानीय सरकार नागरिकको नजिक पुग्ने यस्ता कार्यक्रमले नागरिक र सरकार बीचको सम्बन्धलाई थप मजबूत बनाएको सहभागीहरूको भनाई रहेको छ।
0: खुम्बु पासु नामो गाउँपालिका वडा नम्बर 4 ले 22 लाख भन्दा बढ़ी राजस्व संकलन गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष 2082 राशिको अवधिमा विभिन्न 8 मुख्य स्रोतहरूबाट 22,88,698 रूपियाँ 97 पैसा राजस्व संकलन गरेको हो। वडा कार्यालयले दिएको तथ्याङ्क अनुसार संकलित कुल राजस्वमा सबैभन्दा ठूलो योगदान बहाल करको रहेको छ। बहाल कर स्रोतबाट मात्रै 7,93,169 रूपियाँ राजस्व संकलन भएको छ। त्यसै गरी स्थानीय व्यापार व्यवसायको दायरा विस्तार भएसँगै व्यवसाय दर्ता तथा नवीकरण शुल्क बापत 7,45,700 रूपियाँ राजस्व संकलन भएको छ भने सम्पत्ति कर मार्फत 3,86,895 रूपियाँ 25 पैसा राजस्व संकलन भएको छ। भूमि कर तथा मालपोत स्रोतबाट 1,20,635 रूपियाँ 72 पैसा राजस्व संकलन हुँदा प्रशासनिक सेवा अन्तर्गत नागरिकहरूलाई उपलब्ध गराइने सिफारिश दस्तुर बापत 1,49,300 रूपियाँ आमदानी भएको वडा कार्यालयको विवरणमा उल्लेख गरिएको छ। यस्तै सर्वसाधारणलाई दिने अन्य प्रशासनिक सेवाहरूमध्ये नाता प्रमाणित दस्तुरहरूबाट 27,600 रूपियाँ र व्यक्तिगत घटना दर्ता दस्तुर बापत 18,300 रूपियाँ राजस्व संकलन भएको छ। विविध संस्थाको अन्तर्गतका अन्य दस्तुरहरूबाट 47,000 रूपियाँ राजस्व संकलन भएको छ। वडा तहबाटै सेवा प्रभाव चुस्त हुनका साथै करको दायरा विस्तार र नागरिकमा कर प्रतिको सचेतना बढ़ेकाले राजस्व संकलनमा सुधार देखिएको वडा कार्यालयले जनाएको छ।
1: पाकिस्तानको बोटपिकमा हिम पहिरोमा परि मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पूर्जा निम्सदायको शव अन्तिम संस्कारको निम्ति बेलायत लगिएको छ। पूर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामाबादबाट बेलायत लगिएको हो। बेलायतमा नै उहाँको अन्तिम संस्कार गरिनेछ। परिवारको चाहना अनुसार निर्मल पूर्जा शव बेलायत हिमल पूर्जाको शव बेलायत लगिएको हो। बोटपिकले हिम पहिरोमा परेर विश्व निर्मल पूर्जा सहित 10 मृत्यु भएको थियो। मा 6 नेपाली रहेका छन्। दुर्घटनास्थलबाट निर्मल पूर्जा सहित 4 शव गत शुक्रबार इस्लामाबाद ल्याएको थियो। शुक्रबार दिउँसो इस्लामाबाद ल्याएकामा निर्मल पूर्जा किले पेम्बा शेर्पा किलो ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको छ। एक नेपालीको शव घटनास्थलमै रहेको छ। मृत्यु हुने 6 नेपाली मध्ये पूर्वाधिर गुरूङ युक्तको शव बिहिबार साउन 21 गते नेपाल ल्याएको हो। घटनास्थलमा अझै नेपाली नवाङ थिन्दु शेर्पा एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाएको छ। भौगोलिक कठिनाई र खराब मौसमका कारण उनीहरूको शव संकलन गरी ल्याउन नसकेको स्रोतले बताएका छन्। इस्लामाबाद ल्याएका 3 नेपालीको शव सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मंगलबार काठमाडौँ ल्याइने र 9 बुधबार ल्याइने तयारी भइरहेको छ।
0: नेपाली कंग्रेसका केन्द्रीय सदस्य आंगेलु शेर्पाले पार्टीभित्रका सबै पिता मिठा कुराहरूलाई बेसेर एकताबद्ध रूपमा अघि बढ़नुको विकल्प नरहेको बताउनु भएको छ। हालै एक संचार माध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा वहाँले पार्टीको वर्तमान नेतृत्वलाई सहयोग गर्दै आगामी 15 महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न जुट्नुपर्नेमा जोड़ दिनुभएको हो। वहाँले पार्टीभित्र विगतमा देखिएको मतभेद र असमझदारीलाई लिएर लामो समयसम्म अघि रहनुभन्दा आगामी राजनैतिक चुनौतीहरूलाई सामना गर्न संगठनलाई सुदृढ र एकताबद्ध बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। निर्वाचनमा नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा सहभागी भइसकेको उल्लेख गर्दै वहाँले अब अदालतसँग जोड़िएका झुन्झटहरूबाट मुक्त भई महाधिवेशनको प्रक्रियालाई सहमतिका साथ अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। अदालती उल्झनबाट मुक्त भएर महाधिवेशनको प्रक्रियामा एकताका साथ अघि बढ़न सके आगामी निर्वाचनमा नेपाली कंग्रेसलाई पहिलो पार्टी बनाउन सकिने शेर्पाले दावी गर्नुभएको छ।
1: सोलुखुम्बुको सदरमुकाम सलेर स्थित शनिबारे हाट बजारमा प्राकृतिक रूपमा उम्रिने जंगली च्याउको किनबेच तीव्र बनेको छ। वर्षाको समय शुरू भएसँगै स्थानीय हाट बजारमा च्याउको माग र व्यापार बढ़ेको हो, तर बजारसम्म च्याउ पुर्याउन व्यापारीहरूले निकै ठूलो जोखिम र दुःख झेल्नु परेको बताएका छन्। स्थानीय च्याउ व्यापारीहरूका अनुसार जंगलमा च्याउ खोज्ने काम निकै जोखिमपूर्ण र चुनौतीपूर्ण हुने गर्दछ। घना जंगलमा वन्यजन्तुको डर, टाढाको पैदल यात्रा र भोक बोकै हिँड्नुपर्ने बाध्यताको बीच व्यापारीहरू समूह बनाएर बिहान 3 बजे नै च्याउ खोज्न निस्कने गर्दछन्। जंगलबाट भारी बोकेर ल्याएपछि मात्र सवारी साधन मार्फत सलेरीको हाट बजारसम्म च्याउ पुर्याउने गरेको व्यापारीहरू बताउँछन्। जंगलमा पाइने धेरै प्रजातिका च्याउ मध्ये विषालु र खाने च्याउ पहिचान गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको छ। आफ्ना आमा बाबा र पूर्वजहरूले सिकाएको परम्परागत अनुभवका आधारमा मात्र प्रयोग उपभोग्य च्याउ पहिचान गरी बजारमा ल्याउने गरेको दोलाखा घरबै सलेरीमा व्यापार गर्दै आएकी सरिता तामाङले बताउनु भएको छ। उहाँका अनुसार बजारमा मुख्य गरी रातो र पहिलो रंगका खाने च्याउ बढ़ी आउने गरेका छन्। वर्षमा एकपटक मात्रै पाइने यस्ता जंगली च्याउ पूर्ण रूपमा अर्ग्यानिक र प्राकृतिक हुने भएकाले स्वास्थ्यका लागि निकै लाभदायक र औषधिजन्य मानिन्छन्। छिट्टै बिग्रने प्रकृतिको हुने भएकाले यसलाई लामो समय सुरक्षित राख्न घाममा सुकाउने गरिन्छ। बजारमा अहिले च्याउको प्रकार र गुणस्तर अनुसार प्रति किलो 300-500 रूपियाँसम्म किनबेच भइरहेको छ। दुःख अनुसारको उचित मूल्य पाउँदा व्यापारीहरू पनि उत्साहित देखिन्छन्।
0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जिल्लाका किसानहरूलाई लक्षित गर्दै धान र डायो खेतीको उत्पादन वृद्धि तथा उचित व्यवस्थापनका लागि महत्वपूर्ण प्राविधिक परामर्श जारी गरेको छ। बालीको उपयुक्त स्याहार सम्वार गर्ने समय भइरहेका बेला ज्ञान केन्द्रले किसानहरूलाई प्राविधिक तरिका अपनाएर खेती गर्न आग्रह गरेको हो। ज्ञान केन्द्रका अनुसार धान रोपेको 25-30 दिनको अवधि अर्थात धानको गाछ आउने मुख्य समयमा नेपाल कृषि अनुसन्धान परिषदले सिफारिश गरे बमोजिम यूरिया मलको ट्रक ड्रेस गर्नुपर्नेछ। रासायनिक यूरिया मलको विकल्पका रूपमा नानो झोल यूरिया प्रयोग गर्न सकिने जानकारी दिँदै केन्द्रले प्रति लिटर पानीमा 4 मिलिलिटर नानो यूरिया मिसाएर धानको सम्पूर्ण पात भिज्ने गरी छर्कन सुझाव दिएको छ। यसरी धानमा ट्रक ड्रेस गरिसकेपछि मलको असर नसकियोस् भन्नका लागि कम्तीमा 24 घण्टासम्म खेतबाट पानी बाहिर बग्न नदिन किसानहरूलाई ध्यान गराइएको छ। यसै गरी रायो बालीतर्फ मनकामना खुमल चौरा पात तथा खुमल रातो पात जस्ता उन्नत जातहरूको नर्सरी राखेर सिंचाई र पानीको निकासमा ध्यान दिनुपर्ने ज्ञान केन्द्रले जनाएको छ। नर्सरी तयार गर्दा पानी नजम्ने स्थानमा 15-20 सेन्टिमिटर करिब 1 मिटर अग्लो र 1 मिटर चौडाईको गाड बनाउनु पर्छ। उक्त गाडमा 5 सेन्टिमिटरको रतमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापु हाल्न प्राविधिक सल्लाह दिएको छ।
1: दोलखाको रोल वालिङ हिम श्रृंखला अन्तर्गतको यलुम्बी हिमालको आदर शिविरमा फेला परेका पासनाको शव निकालेको छ। साउन 21 स्थानीयले यो पक्लिएको ठाउँमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। आदर शिविरमा भेटिएको 4 शव हेलिकप्टर मार्फत काठमाडौँ पठाएको दोलखाका डीएसपी मनोज लामाले बताउनु भएको छ। उहाँले भन्नुभएको छ पोस्टमार्टमका लागि 4 शव त्रिवेणी शिक्षण अस्पतालमा पठाएको छ। एकजना स्थानीयको शव दोलखामा नै पोस्टमार्टम गरे डीएसपी लामाले बताउनु भएको छ। यलुङरीमा फिला परेका सबै शवको पहिचान खुलेको छ। खराब मौसमका कारण सुरक्षा कर्मीहरूले सातो प्रयासमा शव संकलन गरेका हुन्। मृत भेटिकाहरूमा गत वर्ष कार्तिक 17 यलुङरीमा आरोहणका क्रममा हिम पहिरोमा बेपत्ता भएका थिए। त्यसबेला आरोहणका क्रममा आदर्श शिविर नजिकै 15 पहिरोमा फँसेका थिए, जसमध्ये त्यति बेला 8 घाइते अवस्थामा उद्धार भएको थियो भने त्यसबेला 2 इटली र फ्रान्सका को शव निकालेको थियो। आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथ प्रदर्शक दोलखाको गौरीशंकर गाउँपालिका नवपदम तमाङ र सोलुखुम्बुका मात्रदूत कोशी गाउँपालिका पाँचका मेरा कार्कीको रहेको डीएसपी लामाले बताउनु भएको छ। क्यानाडाका मार्को डी मार्सलो, इटलीका मर्कस कर्चिलर र जर्मनका क्याकोप इसर रिबर्डको शव पहिचान भएको छ। 3 विदेशी र 1 पथ प्रदर्शकको शव काठमाडौँ ल्याएको छ। दोलखा घर भएका पथ प्रदर्शक तमाङको शव चरीकोटमा पोस्टमार्टम गरिने बताएको छ।
0: सरकारले चालू आर्थिक वर्षको तीन महिना अर्थात साउन भदौ र असोजमा एक खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब र विकास शून्य पत्र मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको हो। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब विकास ऋण पत्र मार्फत 80 अर्ब नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब विकास ऋण मार्फत 40 अर्ब नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र रोजगार बचत पत्र मार्फत 50 करोड़ रूपियाँ ऋण उठाइने सरकारको योजना रहेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माउङबिङले छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनिया राजदूत माउङबिङले भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्लै एक्लै भेट्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका कारण क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीच आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत माउङबिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ।
0: जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कार्यवाही गरेको छ। प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि कोशी ग्यास उद्योग र विराटनगरको एक फ्रेजर्सलाई नगद जरिवाना सहित कानूनी प्रक्रिया अगाडि बढ़ाएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार बुढ़ी गंगा गाउँपालिका 4 मा रहेको कोशी ग्यास उद्योग प्रणालीलाई 2,90,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमन टोलीले उद्योग परिसरमा रहेका 143 वटा रिफिल गरिएका सिलिण्डरहरू मध्ये 64 वटाको टोल परीक्षण गर्दा एउटा सिलिण्डरमा 13.745 केजी मात्र ग्यास भेटिएको थियो। यस्तै अन्य 63 वटा सिलिण्डरको औसत टोल पनि मापदण्ड भन्दा कम 914 केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिण्डरको टोल परीक्षण गर्दा समय तोकिएको भन्दा 100 देखि 150 ग्रामसम्म बढ़ी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर ठगी गरिरहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसका साथै अत्यावश्यक सेवा अन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले उद्योग विरूद्ध थप कानूनी प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। यसै गरी विराटनगर महानगरपालिका वडा नम्बर 7 मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई पनि कार्यवाही गरिएको छ। अनुगमन लाई जाँचपुछ र निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै उक्त ट्रेडर्सलाई 12,000 रूपियाँ जरिवाना गरिएको प्रशासनले जानकारी दिए।

0: उहाँले सरकारको तर्फबाट पेश गर्नुभएको हो।
1: इरानको इस्लामिक हरी भूलुसनरी गार्डले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखुल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति प्रतिबन्ध हटाउने विदेशमा रोका गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगीहरू विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो। त्यसमा इरानसँग लेबनान प्यालेस्टाइन यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश गरिएको छ।
0: शक्तिशाली डोल्फिन आदि चीनको पूर्वी तटसम्म प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आदिका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा र बाढ़ी पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी जोजियाङ प्रान्तको युहान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आदिले बेनझाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आदिको प्रभावका कारण सांघाई मात्रै झण्डै 1400 उडान रद्द गरिएको छ।
1: नेपालका शिखर थापाले घारो एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा काँस्य जित्नु भएको छ। मंगोलियाको उलान बट्टारमा भएको प्रतियोगितामा शिखरले ब्ल्याक बेल्ट थर्ड डान प्लाटुनमा काँस्य जित्नु भएको हो। नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले शिखरसँगै मंगोलियाका दोर्जपालामा अर्यु जर्नामा पनि तेस्रो भएको जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङकाङले स्वर्ण र फिलिपिन्सका अमाइज क्रिस्टल लूले रजत पदक जितेका छन्। शेखरले स्पाइरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्।
0: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: जलकुण्डमा पहिरोका कारण 2 वटा कार्यालय जोखिममा। 11 परिवार विस्थापित। मापेदोकोशी गाउँपालिकाले सञ्चालन गरेको 2 दिने एकीकृत सेवा शिविरबाट 1000 भन्दा बढ़ीले सेवा लिए।
0: कुम्भुका सांगामु गाउँपालिका वार्ड नम्बर 4 22 लाख भन्दा बढ़ी राजस्व संकलन गर्यो। सलेरीको हाट बजारमा जंगली च्याउको आकर्षण।
1: निर्मल पुरसाको सब्जेलाई लगियो। 3 नेपालीको मंगलबार काठमाडौँ ल्याइने। एमलुङ रिजिमालमा 5 जनाको शव फेला। 4 शव काठमाडौँ ल्याइयो।
0: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। प्रतिनिधि सभामा 3 विधेयक। विराटनगरमा ग्यास सिलिण्डरमा ठगी। कोशी ग्यासलाई पाउने 3 लाख बढ़ी जरिवाना।
1: आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जल मार्ग नखोल्ने इरानको चेतावनी। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए।
0: र एसियाली आईटीएफ टेकाण्डमा शिखर थापालाई कस्ते पदक।
1: साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै देविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुआसन सुन्दै रहनुहोला। नमस्कार।
2: यदि तपाईँको वर्षमा जन्मजात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: next to your heart.
1: Zulu FM 101.2 MHz.
2: विराटनगर जुट मिल पुनः संचालन गर्न सरकारद्वारा कार्यदल गठन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने डेढ़ महिनामा जापानीज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु खोप नै प्रमुख उपचार
3: दोस्रो कुरा त खोप नै हो किनभने खोप नै नै बचाव छ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ अन्तिम विकल्प पनि भन्छु
2: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी आज राति 40 जिल्लामा बाढ़ीको जोखिम सतर्क रहन आग्रह हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना
4: साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन सट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ
2: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वागलेको भनाई संचय कोष मेलमिला प्रवालसन सम्बन्धी विधेयक सदनमा
5: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन् प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ
2: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन
6: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन् तर बजेट जग्गा प्राप्ति रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्न चिन्ताको विषय हो हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ्नुपर्छ अब खबर सन्तोषी रावलबाट डेढ़ महीनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ जसमा झापामा 3 जना तथा इलाम मोरङ र सुनसरीमा 1 जनाको मृत्यु भएको छ यस्तै धनुषा र रौतहरमा 1 जना गरे कुल 2 जनाको मृत्यु भएको छ भने 12 धनुषा 73 पर्सा रौतहर र 70 गरी 11 जना बिरामी परेका छन् यस्तै दाङमा 1 जनाको मृत्यु भएको छ जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोगको यस संक्रमणबाट बस्न के गर्ने सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो
3: पहिलो कुरा त लामखुट्टे नटोकोस् भनेर अब हाम्रो शरीरबाट लुगा लगाएर काम गर्नुहोस् तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा दोस्रो कुरा त खोप नै हो किनभने खोप नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ म अन्तिम विकल्प पनि भन्छु खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ यो नेपाल सरकारलाई धन्यवाद दिनुपर्छ किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो अहिले त्यो अवस्था छैन अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको अथवा भनौँ अहिलेसम्म जति जानकार छ त्यसको 40-50-35% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो तर अरूहरूले त पाएको छैन किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लगाएको छैन होला लगाए पनि फाटा फुटेर सबैले लाउनु नपाएको होला यदि त्यस्तो हो भने चाहिँ तपाईँहरू जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ त्यसै कारणले खोप लग्नु पर्यो तर प्रश्न आउँछ खोप कहाँ पाउनु भन्ने कुरा हो यसको लागि चाहिँ सम्बन्धित निकायहरूले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो र विशेष गरेर सर्भिस इन्सेफ्लाइटिसको जोखिम जहाँ छ अहिले जहाँ फैलिएको छ त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै जाँदाखेरि तराईमा मात्र होइन, पहाड़तिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो चलेको अनुसन्धान रेकर्ड छ, हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनु पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
2: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
3: यसरी बुझ्नु, एन्टिबायोटिकको जथाभावी प्रयोग नगरौँ र त्यसमध्येमा अब हामी कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम हो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ, यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन भने अनि हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमित छ, त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता हुन्छ उहाँहरूले सल्लाह दिनुहुन्छ, तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, आइसक्रिमको कुरा छ, फ्याक्सनको कुरा छ, यो अरू पनि
2: औषधि
3: त्यो चाहिँ ठिक छ कि भन्दा त्यसको कुरा हो, कम्बिनेसनमा युज गर्न सकिन्छ।
2: खानपानमा चाहिँ के के ध्यान पुर्याउनु पर्छ हामीले,
3: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिने चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ हामी सबै भन्दै गरेका छौँ, त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउँदा अथवा ग्रेभरीको रस बनाउँदा सबैले त्यो नकिन्न किन्न नपाउला पकाउनु नपाउला त्यस्तो अवस्थामा जीवनजल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ, यसले चाहिँ तपाईँको शरीरलाई छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
2: जापिस इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्ने नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्ने नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई,
3: यसको एउटै एउटा मात्र उपाय छ, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो, जापिस इन्सेफ्लाइटिस पहिलो क्षेत्रमा हुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउनु भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामी प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त यसरी कमसेकम परीक्षण चाहिँ गर्नुहोस् हो या होइन भने त्यही अनुसार चाहिँ सल्लाह लिनु।
2: ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः संचालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः संचालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन संचालनको सम्भावना, विद्यमान समस्या तथा पुनः संचालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढ़ेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
0: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढी भयो, 1 खर्ब भन्दा पनि थियो। 35 अर्बदेखि 1 खर्ब नापिँदा 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि सुरु भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्पन्न भएको, प्रगति विवरण लेखिएको, न्यूनतम 25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय दौडका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिएको देखिन्छ।
2: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083

0: रिपोर्ट प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि संसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सीआईएनलाई बताउनुभयो।
1: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदै यानि मेच्युरिटीको लागि 7 दिन कुदिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूलाई एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफा र छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढ़ाउन सकिन्छ।
0: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख बढ़न सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुङ, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे प्लाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेग सहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
0: एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। क्यामजेन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही निङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा संचालनमा रहेको मुख्यमन्त्री माझी लाडकी ब्यहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचनभन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
3: दाङको माटोमा स्याउ उत्पादन

0: उत्पादनको मिठो सफलता
1: यो लगाएको 3 वर्ष भयो यसमा हामीले 2 वर्षमा 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले अब यो 3 वर्षमा हिँडिरहेको
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो सागसब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं
2: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
0: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्
4: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन् तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ किसान रामकुमार पुन
5: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ अनि आउँदो समयमा फलफुल फलेको थियो अलिअलि फलाएको थियौँ हामीहरूले अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्मा पनि बेच्यौँ 12-15 हजार जति केही बेर्मामा चाहिँ अब कलम काटेर हामी गरेको छौँ आउँदो समयको लागि चाहिँ तपाईँको बेर्मा बेच्नुको लागि राखेको छौँ
4: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन् नेपाल को विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन
1: यो लगाएको 3 वर्ष भयो यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले अब यो 3 वर्षमा हिँडिरहेको
4: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो
5: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले यहाँको हुने जस्तो सबै देखे मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो अहिले राम्रै भइरहेको छ
4: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन् स्थानीय पूर्ण गुरूङ
6: यो ठाउँमा त यो त दाँडामा त खुर्सानी लगाएर नफल्ने ठाउँ हो अहिले आएर ज्ञान भएको मान्छे आएर जेस उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन् स्याउ फल्न सुरु गरिसक्यो अनि के भन्छ अन्जीर फलिसकेको छ अनि पछि तपाईँको ऊ हलोदेव पलम तीन चार वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्न पनि चाखिहाल्यो हामीले
4: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन् यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही एघारका वडा अध्यक्ष कुलबहादुर लामी छाने बताउनुहुन्छ
6: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस् सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर एघारले सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं
4: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ वन जगाउँदै समुदाय अधिकार
2: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनिक अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्नुपर्ने देखिन्छ
0: वन जगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको चार दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै बुझ्दैछौ
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हो स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई हुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
3: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
3: बाल विवाह रोकौं छोराछोरीको सपना जगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओएनसी सामुदायिक रेडियो उदयपुर र सीआईएम
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आज सामुदायिक वन दिवस नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन् वन क्षेत्रमा भइरहेका असलभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लिलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ सेतोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ
2: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं संविधान निर्माण भयो संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं समुदायको प्रगति र उन्नति नै समाजवाद हो त्यसकारण हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद गरेको 33% मुद्दा हुँदाखेरि सामुदायिक वन उपभोक्ता महासंघको भूमिका 50% बसिरहेको थियो लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा जात जातिको कुरा अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको ताकत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो
9: त्यो धेरै चिज छ वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउन सरकारलाई अहिले हामीले घर गइरहेका छौं नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिलेभन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिव ज्यूसँग बसेर छलफल गरेको उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ समुदाय चिन्दैन हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ 54% मान्छे मात्रै घाँस दाउरा सेवा पदकर्ममा निर्भर हुन्छ नभए अब अलिकति परिवर्तन भएको छ
10: जस्तो तपाईँले यहाँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा हुने कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नु पनि अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के सुझाव
9: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन कानूनले त्यहाँनिर कम्पनीको रूपमा चिन्छ त्यसै हामीले भनेको के त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ त्यसै हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो त्यो भनेको उद्योग ऐनको समस्या हो यो वन मन्त्रालयको समस्या होइन उद्योग मन्त्रालयको समस्या हो उद्योग ऐनको समस्या उद्योगको कानूनको समस्या त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउने छन् भनेर भन्यो भने त सकियो नि त
10: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद सफल
9: गर्नुभएको
10: अथवा सुनवाई नभएको
9: होइन गरिरहेछौ अहिलेसम्म सुनवाई भएको छैन अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढाउँछौ भनेर सचिवजीले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ हामी खुसी छौ अब प्रक्रिया अगाडि बढ्छ भनेर हामी त्यस कारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ जैविक मल बनाउन सक्छौ हामीले फलफूल खेतीको कुरा गर्यौं कृषि वनको कुरा गर्यौं हाम्रो वनमा हजारौं वन्यजन्य खाद्य छ
10: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन हुने अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रमा पनि अनुकरण गर्न सक्छ सिकाउन सक्छ
9: यही नै हो मुख्य पर्यटनमा सामुदायिक वनहरू अगाडि छन् पर्यटनमा हामी अगाडि गर्न सक्छौ उद्यमको कुरा भयो कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरण अनि यो हिसाबले चाहिँ मनन गर्नुपर्ने देखिन्छ जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% बुटियन 10% थियो वन र बुटियन जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको
10: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको

0: यही चाहिँ पर्छ भनेर कतिको सन्दर्भ भइरहेको छ।
1: अब एउटा त जो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन शाखा पार्ने अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो। त्यस पछाडि अहिले विभिन्न वन व्यवस्थापनको गाइडलाइन आएको छ त्यो अनुसार अगाडि बढेको छ। तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलिक सहज भएको छ। यद्यपि अहिले पनि समस्या छ, अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौँ। अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले। अब हामी अरू प्रदेशहरूमा जाँदैछौ। संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नु भएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, फेरि अझै पाँच वर्ष अझै दस वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ। त्यो गर्न सक्यो भने 50% समस्या समाधान हुन्छ। किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ, उहाँहरूले अलिअलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्छ, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढाउन भनेर छलफल चलाएका छौं। यदि यो प्रक्रिया अगाडि बढ़्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नु भएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नु भएको छ। अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढ़ाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
0: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो
1: त्यहाँ? होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा थियो। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ। अहिले
2: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। 1.5 महिनामा जापानिज इन्सेफाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप्ने प्रमुख उपचार रहेको विज्ञको भनाई छ। दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम छ। सतर्क रहन विज्ञले आग्रह गरेका छन्। र हिमाली पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ। पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरूष टोलीको कप्तानमा नियुक्त हुनुभएको छ। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको
3: गाउँघरमा छायो हजुर सोलु एफएमको तरङ्ग
4: सोलु एफएम स्टुडियो टाइम
5: इट्स 8 PM रातको 8 बजे
6: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलुखुम्बु।
7: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा चिकित्सकसँगै प्रत्यक्ष रूपमा खटिने बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। बिरामीको उपचार र हेरचाहमा अग्रपंक्तिमा खटिने नर्सहरू कहिले न्यून पारिश्रमिकको विरोधमा, कहिले श्रम शोषण अन्त्यको माग गर्दै त कहिले सेवा सुविधा र पेशागत अधिकारका लागि सड़कमा देखिन्छन्। वर्षौंदेखि उड्दै आएका मागहरू दोहोरिरहेका हुन्छन् र ती माग सम्बोधन गर्न सहमति पनि हुन्छ, तर कार्यान्वयन गराउन फेरि अर्को आन्दोलन हुने क्रम चलिरहन्छ। पछिल्लो समय माग पूरा गराउन 1 हप्तादेखि अनसनमा बसेका नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोली बीच 19 बुधे सहमति भएको छ। देशभरका निजी अस्पताल तथा शिक्षण संस्थाका समस्या सम्बोधन हुनुपर्ने माग राखी भएको आन्दोलनलाई सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूले पनि ऐक्यबद्धता जनाएको आन्दोलन पछिल्लो समय सहमतिमा टुंगिएको हो। सहमति भए पनि कार्यान्वयन के होला भन्ने संशय भने अझै नहटेको नर्सहरू बताउँछन्। सरकारले निर्णय गर्ने, वार्ता गर्ने र सहमति गर्ने तर केही समयपछि फेरि उही माग लिएर नर्सहरू आन्दोलनमा उत्रिनु पर्ने अवस्था बारम्बार किन सृजना हुन्छन् त? आज कार्यक्रममा हामी यिनै विषयमा नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपायका बारेमा चार दशक नर्सिङ पेशामा आबद्ध हुनुभएका पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगो श्रेष्ठसँग कुराकानी गर्छौ। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
8: नमस्कार उज्यालो रेडियो नेटवर्कलाई अनि सम्झनाजीलाई पनि।
7: विशेष गरेर हामीले नर्सको जुन यो आन्दोलन भर्खर स्थगित पनि भयो होइन, पटक पटक नर्सहरूको यो आन्दोलन जुन हुन्छ, नर्सहरू आन्दोलनमा उत्रिनु पर्ने अवस्था चाहिँ किन आउँछ?
8: प्रश्नको लागि धन्यवाद। यो नर्सहरूको आन्दोलन पटक पटक भइरहेको छ, हामीले देखिरहेको कुरा पनि हो होइन। किन भन्दाखेरि सबभन्दा पहिला त नर्सहरू भनेको एउटा चाहिँ स्वास्थ्य क्षेत्रको एउटा मेरुदण्डको रूपमा काम गर्ने एउटा पेसागत पेसाकर्मीहरू भनौँ न, स्वास्थ्य कर्मीहरू हो। तर त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो, नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् सबभन्दा संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने छैन, वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि, अनि एउटा चाहिँ काम गर्ने जो नर्सहरू भनेको एउटा चाहिँ कसैले अर्डर गरेको कुरालाई हामीले त्यसलाई कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। त्यसपछि अध्ययनको कुराहरू, आफ्नो पेसालाई अगाडि बढाउनको लागि, वर्कलाई चाहिँ सुरक्षित बनाउनको लागि, आफ्नो जति पनि कामहरू गर्दै गर्दाखेरि हामीलाई चाहिने जति पनि एक प्रकारको पारिश्रमिकदेखि लिएर सबै सुविधा कुराहरू, सुविधाका कुराहरू यिनीहरू चाहिँ नभएको कुराहरू भयो, यो सम्पूर्ण कुराले गर्दाखेरि यो चाहिँ बारम्बार आन्दोलन भइरहेछ। तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ, अहिले पनि जुन सम्झौता मात्रै गर्यो, सत्र सूत्रीय 15 सूत्रीय माग राखेर आन्दोलन गर्यो, तर 17 सूत्रीय 69 सूत्रीय अनुसार चाहिँ के अरे अनसन बसेको नर्स बहिनीलाई अनसन पोराएको छ, तर त्यो चाहिँ कार्यान्वयन साँच्चीकै हुन्छ कि हुने भन्ने डर हुन्न भन्ने डर चाहिँ एउटा कागजमा मात्रै भयो क्या, कागजमा मात्रै भयो, तर साँच्ची कार्यान्वयन गर्छ कि गर्दैन भन्ने चाहिँ शंका चाहिँ केरामा छ अहिले।
7: जस्तो यो पटक पछिल्लो आन्दोलन पनि 19 बुँदे सहमतिमा चाहिँ टुङ्गिएको पनि छ, हुन त गएको वर्ष पनि हामीले यसरी नै नर्सहरूको आन्दोलन भएको थियो, त्यो त्यो बेला पनि हामीले उठायौं। भनेपछि यो पटक पटक जुन आन्दोलनमा चाहिँ मुख्य राख्ने मागहरू चाहिँ के हुन्, खासमा नर्सलाई आउने समस्या तलब को विषयवस्तु मात्रै हो कि अरू पनि छन्?
8: अब भन्ने बेलामा पब्लिकले के भन्छ भन्दाखेरि यो नर्सहरूले आफ्नो सेवा सुविधाको लागि मात्रै, आफ्नो तलब बढाउनुको लागि मात्रै, आफ्नो स्वार्थको लागि मात्रै आन्दोलन गरेको भन्ने कुराहरू चाहिँ बजारमा सुनिन्छ। त्योहरू त्यो खासमा त्यो होइन, किनभने एउटा नर्स जीवनको लागि तलबको त कुरा अपरिहार्य पनि छ, तर त्यो आन्दोलन गर्ने बेलामा तलबको कुरा मात्रै होइन, यो चाहिँ एउटा आन्दोलन भनेको एउटा नर्सको सेवा सुविधा उनीहरूको स्वास्थ्यको लागि मात्रै होइन कि, एउटा चाहिँ बिरामीको सेक्युरिटीको लागि, सेफ्टीको लागि, बिरामीलाई हामीले एउटा नर्स चाहिँ दलियो रूपमा उनीहरुको कर्मक्षेत्र राम्रो भयो भने उनीहरुले काम राम्रोसँग गर्न सक्यो भने उनीहरुलाई राम्रोसँग फेसिलिटीहरु पायो भने एउटा बिरामीलाई दिनुपर्ने जुन केयर हुन्छ नि उनीहरुको सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरुमा पनि एकदमै बलियो रूपमा चाहिँ धारणाहरु बन्छ उनीहरुले गर्न सक्ने कुराहरु हुन्छ वास्तवमा त्यो सेवा सुविधाको लागि मात्रै तलबको लागि मात्रै होइन
7: जस्तो अहिले प्रमुख मागलाई हामीले फोकस गर्नु पर्यो भने चाहिँ के माग हुन्छ प्रमुख मागहरू छन् यतिखेर चाहिँ
8: यो प्रमुख मागहरूमा उनीहरूले 15 सूत्रीय माग लिएर यो चाहिँ आन्दोलनमा उभिएका हुन् साउनको 14 गतेदेखि जुन 5 दिनको अनसन बस्यो एउटा नर्स बहिनी त्यो बस्दा चाहिँ त्यो 15 सूत्रीय मागहरू छन् त्यो 15 सूत्रीय माग अहिले तुरुन्तै पूरा हुन पनि सक्ने कुराहरू त्यसमध्ये छन् भने कुनै चाहिँ कुनै पनि कानूनी प्रक्रियागत रूपमा गएर होइन अलि लामो समयसम्म यो लङ्गिट्युडिनल एउटा चाहिँ उद्देश्यको रूपमा त्यसरी लिएर जान सक्ने कुराहरू उनीहरू चाहिँ अहिले तुरन्तै पुरा नहुन सक्ने कुराहरू पनि छन्
7: होइन जस्तो अहिले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू चाहिँ नर्सको के हो त अहिले
8: नर्सको तत्काल सम्बोधन गर्नुपर्ने मागहरू भनेको मागहरू भन्दा पनि गर्नुपर्ने कुराहरू भनेको चाहिँ सबभन्दा पहिला त उनीहरू काम गर्दै गर्दाखेरि उचित पारिश्रमिकको कुरा भयो उनीहरूको कार्य काम गर्ने वातावरण चाहिँ एकदमै स्वस्थ रूपमा हुनु पर्यो उनीहरूको काम गर्दाखेरि जुन स्किल उनीहरूको चाहिँ के अरे स्किलहरू डेभलप गर्ने कुराहरू भयो उनीहरूको पढ्नको लागि स्कलरसिपको व्यवस्थापनहरू भयो होइन कुनै पनि कामहरू गर्दाखेरि इभिडेन्स बेस्ड उनीहरूले अध्ययनमूलक कामहरू गर्न पाउने अनुसन्धानात्मक कामहरू अहिलेको अवस्थामा भन्दाखेरि चाहिँ यो एकाडेमिक साइडमा मात्रै अनुसन्धान गर्ने जुन क्लिनिकल बेसमा काम गर्ने नर्सहरूले चाहिँ गर्न नपर्ने भन्ने कुराहरू छ यो चाहिँ गलत कुराहरू हो किन भन्दाखेरि क्लिनिकल साइडमा काम गर्ने नर्सहरूले पनि इभिडेन्स बेस्ड अनुसन्धानहरू गर्यो भने बिरामीहरूलाई के कुराहरू चाहिँ गर्दाखेरि के इभिडेन्सहरू पायो त्यो अघि इभिडेन्स बेस अनुसार चाहिँ हामीले अनुसन्धान गर्यो भने त्यो अनुसार चाहिँ बिरामीहरूलाई राम्रो केयर पेसेन्ट सेफ्टीको कुराहरू हामीले सुनिश्चित गर्न सक्छौँ त्यही कारण गर्दाखेरि यो
7: ती बाघहरू
8: चाहिँ एकदमै पुरा हुनुपर्छ
7: हजुर जस्तो ऐनका कुराहरू केही ऐनहरू कार्यान्वयन गर्नुपर्ने र केही ऐन चाहिँ संशोधन गर्नुपर्ने कुराहरू पनि आएको छ होइन नर्सकै विषयलाई लिएर अनि मिडवाइफरीको विषयहरू पनि छन् होइन जस्तो ऐनले परिमार्जन गर्नुपर्ने स्थितिहरू के चाहिँ देखिन्छ अहिलेलाई चाहिँ
8: अब ऐन परिमार्जनको कुराहरू गर्नुपर्दाखेरि धेरै कुराहरू गर्दाखेरि यो नर्सहरू आफ्नो स्किलहरू आफ्नो दक्षता बढाउनको लागि उनीहरू पढ्दै गर्दाखेरि आफ्नो प्रोफेसनलाई अगाडि बढाउनको लागि उनीहरूले आफ्नो प्रमोसनको कुराहरू होइन अब मैले आफूले अनुभव गरेको कुरा हाम्रो म गरेको जुन 40 वर्ष मैले काम गरेँ त्यो ठाउँमा पहिला नर्सहरूको चाहिँ 11 लेभलसम्मको थियो है कुनै कार्य उसमा गएर चाहिँ 9 खसम्म मात्रै सीमित गराइयो होइन जबकि त्यति बेला 11 बाट 9 वर्ष हार्दाखेरि त्यति बेला चाहिँ तिमीहरूको मास्टर लेभलको स्नातकोत्तर चाहिँ तपाईँहरूको एकाडेमिक अब चाहिँ थिएन भन्ने कुराहरू गरेर रोक्यो भन्दाखेरि तर अहिले आएर हामी त सक्षम भइसक्यौँ नि त होइन स्नातकोत्तर पनि हामीले स्पेसियालिटीहरू पाइसकेका छ कोही चाहिँ के अरे चाइल्ड हेल्थ नर्सिङमा कोही एडल्टमा कोही मिडवाइफरीमा होइन कोही साइकियाट्रिकमा सबैले पाइसक्यो तर अझै पनि हामी 9 खमै हामी रह्यौं भनेपछि हामी अगाडि बढ्नुको लागि मोटिभेसन थियो त मोटिभेसनको कुराहरू पनि भयो त्यही कारणले
7: केही ऐन कानूनहरू परिमार्जन नहुँदा चाहिँ जति काम गरे पनि एउटा तहमा सीमित भएर बस्नुपर्ने त्यहाँ भन्दा माथि जाने चाहिँ तह चाहिँ नभेटिने र एउटा प्रमोसनको हुने चाहिँ मा चाहिँ रोकिएको अवस्थाहरू पनि यहाँले भन्नुभयो होइन यो ऐन कानून पनि परिमार्जन गर्नुपर्ने कुराहरू पनि उठेको छ विशेष गरेर यो अहिले त्यो सँगसँगै चाहिँ जो नर्सहरूको कार्यबोध डोज होइन काम गर्ने समय अब जुन बिरामीहरूलाई हेर्नुपर्ने जुन अनुपात छ नि बिरामीलाई नर्सले हेर्नुपर्ने त्यो अनुपात पनि नमिलेको त्यस्ता कुराहरू पनि छन् जस्तो यी यस्ता कार्यबोज काम गर्ने समय यो र बिरामीलाई हेर्ने अनुपातको अवस्था चाहिँ यसले चाहिँ सेवाको गुणस्तरमा चाहिँ कस्तो खालको प्रभाव पारिरहेको छ
9: यो पक्कै पनि यो जुन नर्स पेसेन्ट रेसियो भन्छौँ हामी यो एमएसएस भन्छौँ एमएसएसको अनुसार चाहिँ 1:6 भन्छौँ कि
7: जेनरल नर्सले 6 जना बिरामी
9: जेनरल पेसेन्टहरू है अनि त्यसपछि अब क्रिटिकल केयरतिर हो भने भेन्टिलेटेड पेसेन्ट छ भने 1:1 भन्छौँ एउटा नर्सले एउटा बिरामी हेर्ने भन्छौँ अब बच्चाहरूको हिसाबले भन्दाखेरि 1:5 भन्छौँ अब यो विभिन्न क्षेत्रमा विभिन्न किसिमको नर्स पेसेन्ट रेसियोहरू छन् किनभने पेसेन्टहरू एकजना हामीले सुन्दै आएको देख्दै आएको कुराहरू भन्दाखेरि विशेष गरेर नेपाल सरकारको प्राइभेटमा बिरामीहरूको नर्सको रेसियो चाहिँ एकदमै हाई छ एकजना नर्सले 20-30-40 जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ भने तपाईँ विचार गर्नुहोस् न होइन त्यो बिरामीले पाउनुपर्ने न्यूनतम सेवा होइन हेरचाह त्यो नर्सले दिन सक्छ कि सक्दैन कतिको वर्कलोड भयो त त्यो नर्स कतिको थकान हुन्छ त फटिक हुने कुराहरू तिनीहरूले कसरी गर्छ त उनीहरूको त्यो मेन्टली मानसिक अवस्था पनि उनीहरूलाई एकदमै गाह्रो हुन्छ त्यही कारण गर्दा
7: सम्झिनु पनि
9: 40 जना
7: बिरामीको
9: 40 जना भनेपछि यो एकदमै गाह्रो त्यो भयो
7: अहिले पनि त्यही सिचुएसन छ सरकारी अस्पतालहरू
9: सरकारी अस्पतालहरूमा अहिले पनि त्यस्तै अवस्थाहरू छन् होइन 20-30-40 जना बिरामीहरू पर्ने अनि लो स्यालेरीहरू पाउनुपर्ने कम्तीमा पनि सरकारी संस्थाहरूमा त ल सरकारले टोकेको न्यूनतम पारिश्रमिक पाउँछ भन्नु प्राइभेट सेक्टरमा त यति धेरै आन्दोलनहरू भइसक्यो अब लास्ट इयरको उसमा पनि तलब चाहिँ अब पारिश्रमिक सरकारी नियमअनुसार पाउने भनेर कागजमा त लेखेको थियो नि कागजको खस्तामा मात्रै रहनु भएन होइन त्यो त कार्यान्वयनमा ल्याउनु पर्ने 1 वर्ष बढी भइसक्यो फेरि अर्को आन्दोलन चर्काउनु पर्ने अवस्थासम्म आयो भनेपछि अनि बारम्बार
7: गएको वर्ष जुन आन्दोलन गरेर राखेका मागहरू पनि यो वर्षसम्म पूरा
9: भएको छैन कुनै पनि ठाउँमा भयो कुनै पनि ठाउँमा हिजो मात्रै मैले कतिपय मेरो प्राइभेट सेक्टरमा काम गर्ने साथीहरू भेटेँ उनीहरू चाहिँ मैले क्लिनिकल क्षेत्रमा काम गर्ने साथीहरू त भेटिनँ उनीहरू चाहिँ किचनमा काम गर्नेहरू तर कतिजनाले राम्रो छ तर पहिला आन्दोलन भइसकेपछि अलि राम्रो चाहिँ हाम्रो व्यवस्थापन भएको छ कतिपयले हामीलाई एकदमै मेन्टली टर्चर चाहिँ छ भनेदेखि प्रेसर चाहिँ छ भन्ने कुरा
7: श्रम शोषण विशेष गरेर नर्सहरूमा चाहिँ यो निजीमा बढी छ कि सरकारीमा छ
9: श्रम शोषणको कुरा गर्ने भने सबै ठाउँमा छन् कुनै ठाउँमा धेरै छन् कुनै ठाउँमा थोरै छन् होला तर नर्सहरूलाई चाहिँ श्रम शोषण छ मानसिक रूपमा पनि उनीहरू शोषण नै छन् जुनै ठाउँमा पनि
7: जस्तो मानसिक रूपमा समस्याको कुरा गर्दाखेरि चाहिँ डक्टरले भने अनुसार उनीहरूले गर्नुपर्ने होइन कतिपय कुराहरू नर्सले आफ्नो हिसाबले त्यो जुन उसले जानेको हिसाबले काम गर्न नपाउनु उसलाई एउटा भनौँ नर्सलाई एउटा फ्रीली चाहिँ काम गर्न नपाएको त्यो कतिको हुन्छ चिकित्सकको दबावमा काम गर्नुपर्ने स्थिति चाहिँ कतिको हुँदो रहेछ
9: जुन हाम्रो अवस्थामा त्यति बेला 40 वर्ष अगाडिदेखि हामीले काम गर्दै आउँदाखेरि त्यति बेला एउटा चाहिँ नर्स भनेको कसैले अराएको काम चाहिँ कार्यान्वयनमा ल्याउने मात्रै भन्ने कुराहरू छ भने अहिले चाहिँ त्यस्तो कुराहरू चाहिँ बिस्तारै परिमार्जन हुँदै गएको छ परिवर्तन हुँदै गएको छ उनीहरूको एजुकेसनको कुरा होस् उनीहरूले क्लिनिकल क्षेत्रमा काम गर्दै गर्दाखेरि डिसिसन मेकिङको पावरहरू होस् होइन इम्पावरमेन्टको कुराहरू होस् बिरामीलाई केयर गर्दाखेरि अब सबैजना डक्टरहरू पनि एकदमै सक्षम हुन्छ भन्ने छैन उनीहरू सिकारुहरू पनि आएको हुन्छ ट्रेनिङमा आएकोहरू हुन्छ उहाँहरूलाई सिकाउने नि नर्सहरू हुन्छ होइन नर्सहरूले यति उसमा अहिले त रिसर्चहरू हुन्छ मैले अघि पनि उठाएँ इभिडेन्स बेस्ड रिसर्चहरू गरेर उनीहरूले विभिन्न कुराहरू विषयवस्तुमा गरिसकेपछि त्यो चाहिँ फेरि कार्यान्वयनमा ल्याउनुको लागि पनि उनीहरूले कोसिस गर्दैछन् हामीले पनि गर्यौं पहिला हामीसँग त्यहाँ हाम्रो म गर्ने ठाउँमा नर्सहरूले उसमा एकेडेमी साइडमा चाहिँ थियो नै उनीहरू प्रमोसनको लागि उनीहरूको क्राइटेरियामै पर्छ नब्बे नहुँदैन त्यो चाहिँ म्यान्डेटरी भयो तर हामी केमिकल क्षेत्रमा हामीलाई त्यो चाहिँ प्रमोसनको लागि चाहिँदैन तर चाहिँ हामीले गर्नुपर्छ है भनेर जनरल क्लब राखेर हामीले चाहिँ त्यो गर्न लगायौँ चारवटा पाँच झन्डै तिनवटा चाहिँ हामीले पिआई भएरै मैले उ गरिसकेको छु अरूलाई पनि मैले इन्करेज गरेको छु है जनरल क्लब पनि खोलेछ भनेपछि यो सबै गर्दै गइसकेपछि अहिले चाहिँ इम्पावरमेन्ट चाहिँ भएको छ सशक्तिकरण नर्सहरूको सशक्तिकरण आफूहरूलाई थाहा भएको कुराहरूलाई चाहिँ एकदमै बिना हिचकिचाहट भन्ने ऊ छ तर कम मात्रै मान्छेले बोल्न सक्छ नर्सहरूले अझै पनि उनीहरू सकिरहेको छैन
10: अब नर्सलाई एउटा सेवा गर्ने पेसा भनेर मात्रै हेर्दा उनीहरूको जुन श्रम पेसागत अधिकारहरू चाहिँ यो कतिको ओझेलमा परेको छ त
9: नर्सिङको जुन नर्सलाई चाहिँ एउटा सेवा गर्ने मात्रै पेसा भन्दै गर्दाखेरि हामी व्यक्तिगत उसमा पनि भर पर्छ हामी नर्सहरू पनि नर्सहरूले म गर्छु मैले गर्नुपर्छ मेरो चाहिँ भित्रै इन्साइट चाहिँ मैले हुनुपर्छ भन्ने खालको उनीहरूले आफ्नो लिनुपर्छ त्यो नलिकन सक्दैन किनभने मलाई यो दिएन मैले माग्दा पनि दिएन भन्ने कुराहरू गर्छ नि त्यो मागेर पाउने कुरा होइन कि आफूले आफ्नो स्किलहरू देखाउनु पर्यो आफ्नो पेसाहरू चाहिँ पेसागत रूपमा आफूले काम गर्नु पर्यो मेरो बिरामीलाई मैले गर्नुपर्छ उनीहरूको चाहिँ इभिडेन्स बेस्ड चाहिँ उनीहरूलाई चाहिने केयरहरू मैले केयर प्लानहरू गरेर मैले गर्नुपर्छ भन्ने कुराहरू आफूहरूले नै इनिसिएसन लिएर गर्दै गयो भने कसैले हामीलाई एउटा नोकरको रूपमा एउटा चाहिँ सेवकको रूपमा चाहिँ राख्न सक्दैन त्यही कारणले गर्दाखेरि मैले नर्सहरूलाई यही अनुरोध गरेँ कि जुनियर होस् सिनियर होस् हामी युनाइट हुन सिकौँ सबैजना एकदमै एकजुट हुन सिकौँ एकजुट भइसकेपछि कसैले एउटा लट्ठीलाई भाँच्नुलाई सजिलो छ एक मुठा लट्ठीलाई राख्नु त त्यो भाषणलाई कतिचोटि ट्राई गर्नुपर्छ सक्दैन नि हामीलाई छुटाउनु त्यही कारणले गर्दाखेरि कसैले अगाडि बढेर काम गरेको छौँ त्यसलाई प्रोत्साहन दिउँ जुनियर होस् सिनियर होस् सिनियरलाई जुनियरले सघाउने सिनियरले जुनियरलाई उत्थान गर्नलाई अगाडि बढाउने त्यो गर्दाखेरि कसैले पनि नोकरको रूपमा कसैलाई काम गर्ने एउटा उसको रूपमा मात्रै लिन सक्दैन
10: भनेको त्यो त्यसको लागि चाहिँ काम गर्ने वातावरण पनि हुनु पर्यो र जुन वातावरणमा काम गरिरहेका छौँ त्यहाँ चाहिँ एकजुट हुने त्यो पनि जान्नु पर्यो होइन कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी नर्स सेवा र यसको रोजगारीमा जुन समस्याहरू आइरहेछ यसको समाधान गर्नको लागि दीर्घकालीन प्रयासहरू के गर्नुपर्छ भनेर चाहिँ कुराकानी गरिरहेका छौँ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठज्यूसँग म फेरि पनि यो यही विषयमा चर्चा गर्न चाहन्छु जस्तो अहिले अवस्था विशेष गरेर नर्सहरूको यो अवस्था चाहिँ के छ हुन त चार दशकदेखि तपाईँ यो क्षेत्रमा हुनुहुन्छ होइन अहिलेको अवस्था चाहिँ के पाउनु भएको छ नर्सहरूको
9: मैले अघि पनि मैले फेरि जोडेको थिएँ यो पहिलाको नर्सिङमा भनेको एउटा चाहिँ कसैले दिएको कामलाई कार्यान्वयन गर्ने उसको कामलाई मान्ने होइन एउटा सेवकको रूपमा एउटा उसको रूपमा मात्रै काम गरिन्थ्यो भने अहिले आफ्नो औकातले भ्याएसम्म आफ्नो स्किल बढाउने आफ्नो एजुकेसन क्षेत्रमा उसले लिडरसिपमा काम गर्ने होइन आफै एउटा इम्पावर भएर काम गरिसकेपछि कुनै चिज राइट छ भने राइट रङ छ भने रङ भन्न सक्ने एउटा चाहिँ क्षमतावान भएको चाहिँ नर्सहरू अहिले चाहिँ डेभलप भएको छ अनि विभिन्न क्षेत्रहरूमा जुन जुन क्षेत्रमा के कुराहरू चाहिँ फाइन आउट भयो त के फिल भयो त इभिडेन्स बेस्ड फिल भयो त त्यो अनुसार ट्रेनिङ चलाउने कि वर्कसपहरू चलाउने कि अथवा सेमिनारहरू चलाउने कि अथवा त्यसको चाहिँ अनुसन्धानत्मक कामहरू गरेर त्यसको जुन जुन रिजल्टहरू आयो त्यो रिजल्ट अनुसार चाहिँ त्यो चाहिँ कार्यान्वयनमा ल्याउने ती कामहरू गर्ने कुराहरू पनि अहिलेको अवस्थामा एकदमै राम्रो हो
10: भनेपछि विगतका तुलनामा चाहिँ अहिले एउटा नेतृत्व तहमा पनि छन् नर्सिङ पेसामा भएकाहरू होइन र क्षमता विकास गर्नुका साथसाथै विभिन्न रिसर्च बेस्ड कामहरू अनुसन्धानत्मक कार्यक्रमहरूमा पनि उहाँहरू त्यसरी लागि पर्नु
9: मात्रै पनि होइन अहिले त्यो मात्रै पनि होइन पोलिसी मेकिङ डिसिजन मेकिङ ठाउँमा पनि उहाँहरू विभिन्न ठाउँहरू पुगेछ अहिले मेक भन्छौँ हामी होइन चिकित्सा शिक्षा आयोगको उसमा त्यहाँ पनि ठुलै उसमा चाहिँ पोजिसनमा हुनुहुन्छ होइन
10: स्वास्थ्य मन्त्री
9: सांसदहरू अहिले नर्सहरू हुनुहुन्छ चारजना होइन भनेपछि ठाउँ ठाउँमा पुगेको छ त्यो ठाउँमा पुगेपछि कसैले खेलाउने को एउटा खेलौना भन्नु भएन क्या त्यो ठाउँ पुगेपछि हामी हामी जुन ठाउँमा पुगेको छ त्यो चाहिँ रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर हामी काम गर्न सक्नु पर्यो तीन वर्कमा हामी काम गर्दाखेरि अरूको कुराहरू सजेसनहरू पनि हामी लिनुपर्छ हामीले सजेसन लिनुपर्छ हामीले त्यसलाई चाहिँ ठिक हो भने हामी लिनु होइन भने त किन हामी उसमा दबावमा बस्छौँ
10: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा नर्स सेवा तथा रोजगारीका समस्या तथा समाधानमा दीर्घकालीन प्रयासका बारेमा आज हामी कुराकानी गरिरहेका छौँ कुराकानीमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठ यहाँले कुरा उठाइहाल्नुभयो नर्स पेसा गरेकाहरू नै अहिले नीतिगत तहमा हुनुहुन्छ उहाँहरू नीतिगत तहमा आइसकेपछि पनि नर्सहरूका समस्या समाधान गर्नको लागि कतिको यसले चाहिँ सहज भएको छ अथवा नर्सहरूको समस्या चाहिँ जिउका तिर छन्
9: पहिला जस्तो थियो त्यस्तै त सबभन्दा हुँदैन आवाजहरू उठाइरहेका छन् नेतृत्वमा पुग्नु नेतृत्वदायी नर्सहरूले पनि होइन तर चाहिँ जति पुग्नु पर्ने हो नि त्यति चाहिँ पुगेको छैन त्यसको लागि सरकारलाई मात्रै नेतृत्वलाई मात्रै हामीले दोष दिएर पनि भएन हामी जुन ठाउँमा एउटा स्टेक होल्डरको रूपमा हामी काम गर्दैछौँ नि जुन जुन क्षेत्रमा स्वास्थ्य कर्मीको रूपमा काम गरिरहेकाहरू नर्सहरू नै किन नहोस् स्टाफ नर्सहरू नै किन नहोस् सबैजनाले उहाँहरूलाई शक्ति प्रदान गराउनको लागि उहाँहरूलाई काम गर्नुको लागि सजिलो बनाउनुको लागि एउटा टेवा पुर्याउनु भने काम चाहिँ हामीले पनि गर्नुपर्छ हामी त्यही भएर मैले एकजुट हुनुपर्छ भन्ने कुरा त्यही हो
10: यहाँनिर मैले अलि जोड्न खोजेँ अघि अवस्थाको कुरा गर्दाखेरि विदेश पलायन हुने अवस्था चाहिँ धेरै छ नर्स पढ्ने र नर्स पढिसकेपछि चाहिँ विदेशै जाने यो चाहिँ पहिल्यैदेखिको हो अहिले यसमा अलिकति कमी भएको छ कि अझ बढ्दैछ यो
9: ट्रेनको कुरा गर्नुभयो तपाईँले होइन पहिला नै थियो हाम्रै अवस्था बेलाको पालि पनि धेरै जस्तो युकेतिर चाहिँ एकदमै युकेतिर जान्थ्यो लन्डनतिर होइन युकेतिर जान्थ्यो युनाइटेड किङडमतिर त्यति बेला थोरै थियो बरु होइन अहिले त झन् एन्ट्रेन्स गर्ने त्यसपछि अमेरिका जाने भन्ने जुन ब्रेनडेनको कुराहरू गर्यो नि हामीले यति धेरै 88,000 नर्सेसहरू हाम्रो नर्सिङ काउन्सिलमा रजिस्टर भइसकेको नर्सहरू छन् तर त्यसमा मैले अलिकति रिसर्चहरू तिर हेर्दाखेरि पनि झन्डै 50% जस्तै तिनीहरू चाहिँ ब्रेन भएको चाहिँ देखिन्छ मैले गरेको ठाउँमा पनि जुन पाटन हस्पिटलमा मैले गर्दै गर्दाखेरि महिनाको एउटा दुईटा त आइरहेको हुन्छ रिजिग्नेसन के को कारणले भन्दाखेरि त्यही अब्रड जाने त्यहाँ काम गर्ने
10: महिनाको एक दुईवटा
9: त आइरहेको हुन्छ होइन अनि सर्टेज स्टाफ वर्कको सर्टेज भएको कारण त्यही कारणले गर्दाखेरि किन भन्दाखेरि अघि पनि हामीले भन्यौँ नि पारिश्रमिक हो न्यूनतम पारिश्रमिक पनि पाउँदैन इन्भाइरोमेन्ट छैन हेल्दी इन्भाइरोमेन्ट हुनु पर्यो नि त होइन त्यहाँनिर त्यसपछि अब एउटा फेसिलिटिजको कुराहरू स्कलरसिपबाट पढ्ने त्यहाँनिर जति पनि आफ्नो पर्सनल सँगसँगै प्रोफेसनली डेभलप हुने ग्रोथ एन्ड डेभलपमेन्टको लागि जुन चान्सेसहरू छैन जसको कारण गर्दाखेरि उनीहरू चाहिँ विदेशमा परिरहेको छ अहिले पनि छ झन् बढ्दो क्रममा छ भन्छु म
10: भनेपछि यतिखेर चाहिँ विदेश पलायन चाहिँ पहिलाको तुलनामा बढ्दो क्रममा छ सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर

0: जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नु पर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यी सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो कार्यान्वयनमा साँच्चीको रूपमा कागजी रूपमा होइन कि साँच्चीको कानूनमै राखेर पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि होइन पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई के हदसम्म रोक्न सकिन्छ होइन भने हामीले स्यालेरी मात्र बढाएर चाहिँ त्यो बढाउन सक्छौँ.
1: भनेपछि यतातिर नर्सहरू उत्पादन त भइरहने तर विदेश पलायन पनि त्यही मात्रामा बढ्दो क्रममा भएपछि अझ यो भएका नर्सलाई पनि कार्य बोझ बढ्ने र बिरामीले पनि उचित स्याहार समार चाहिँ नपाउने यो समस्या चाहिँ के हो अहिलेको अवस्थामा चाहिँ?
0: सबभन्दा पहिला ब्रेन ड्रेन हुनुलाई चाहिँ एउटा ब्रेन ड्रेन मात्रै यो स्किल स्टाफ मात्रै गएको भनेर भन्नु हुँदैन, किनभने विभिन्न क्षेत्रहरूमा भन्नु हो भने ब्रेन ड्रेन स्टाफ नर्सहरू मात्रै गएको छैन, च पदमा बस्ने व्यक्तित्वहरू पनि बाहिरै जानुपर्छ. बाहिर गयो भने मेरो सन्तानलाई चाहिँ मैले डेभलप गर्न सक्छु, मैले उनीहरूको लागि पनि म जानुपर्छ भनेर गएकोहरू छन्. त्यो अवस्थामा हामीलाई उहाँहरूलाई त हामीले रोक्न सक्दैनौँ, किनभने उहाँहरूको मनस्थिति नै त्यही भएर बसिरहेको हुन्छ. कम्प्लिट रूपमा त हामीले रोक्न सक्दै सक्दैनौँ.
1: तैपनि सामान्यतया न्यूनतम यस्ता यस्ता काफ गर्न सकेमा चाहिँ नर्सहरूलाई विदेश पलायनबाट रोक्न सक्छौ भन्ने केही छ
0: त्यसमा? अब स्यालेरीको त हामीले धेरैचोटि उयो गरिसक्यौँ. उनीहरूलाई व्यक्तिगत र प्रोफेसनल ग्रोथको लागि चाहिने जुन पूर्वाधारहरू छन् उनीहरूलाई कार्यक्षेत्रमा काम गर्नको लागि एउटा सुरक्षित वातावरण चाहियो. अस्ति आन्दोलनमा पनि थुप्रै कुराहरू उनीहरूले राख्छ नि, हाजार्डको कुराहरू, अलाउन्सको कुराहरू, यिनीहरू विभिन्न नाइट अलाउन्सको कुराहरू, त्यो नाइट अलाउन्स या हाजार अलाउन्स भनेको थोरै मात्राको कुराहरू पर्यो. तर चाहिँ सबभन्दा पहिला त प्रोफेसनल ग्रोथ डेभलपमेन्ट, त्यसमा चाहिँ पढाइको कुराहरू आउला. त्यो पढेर आइसकेपछि स्पेसियालिटी हामीले लिएर आइसकेपछि त्यही अनुसार हामी डिप्लोय हुनु पर्यो नि त. जुन मैले चाइल्ड हेल्थ गरेको छ भने मैले चाइल्ड हेल्थ सेक्टरमै मैले काम गरेँ भने मैले राम्रो इनपुट दिन सक्छु नि त त्यहाँ, होइन मैले चाहिँ चाइल्ड हेल्थ गरेको छु म अर्को ठाउँमा लगेर राखेको छ अरे
1: भनेको विशेषज्ञता अनुसार चाहिँ उसले काम चाहिँ त्यस क्षेत्रमा आफ्नो क्षमतालाई चाहिँ प्रयोग गर्न
0: सकिन्छ.
1: जस्तो उत्पादन बढाउने अब विगतका कुराहरूमा त धेरै नर्स उत्पादन गर्ने संघ संस्थाहरू चाहिँ धेरै बढे च्याउ जस्तो अब भएका नर्सहरूले काम पाइरहेका छैनन्, त्यसमाथि एउटा विदेश पलायन यो एक अर्कासँग जोडिएका छन् यो भनेको यसमा केही कानुनी ल्याएर ऐन ल्याएर यहाँनिर के बन्देज गर्नुपर्ने स्थिति छ कि छैन?
0: हुन त यो नर्सिङ स्टाफहरूको रजिस्टर्ड नर्सहरूको भनौँ न स्टाफ नर्सहरूको ट्रेनिङको लागि अथवा कलेजहरू एकदमै धेरै आइरहेको छ. त्यसमा सरकारले नगरेको पनि होइन, स्वास्थ्य मन्त्रालयले पनि से बेड भएको हस्पिटल आफ्नै हुनुपर्छ भन्ने कुराहरू गरिरहेको छ. तर त्यो चाहिँ एकदमै हेल्दी उसमा चाहिँ यो कार्यान्वयन भइरहेको छैन है. अनि एउटा कागजको रूपमा तयार गर्यो, त्यो पेस गर्यो, मोनिटरिङहरू जान्छ नर्सिङ काउन्सिलबाट जान्छ, अहिले त नेकबाट जान्छ होइन, विभिन्न संघ संस्थाहरूबाट जान्छ, नर्सिङ काउन्सिलहरूबाट जान्छ, अहिले नर्सिङ एसोसिएसनबाट पनि जाने गरेको छ होइन. पहिला म उपाध्यक्ष थिएँ, पहिला प्रमुखाधिकारी अध्यक्ष हुँदाखेरि म उपाध्यक्ष थिएँ, त्यति बेलादेखि नै हामीले प्रयास त गरेको. तर कस्तो छ भन्दाखेरि जुन मोनिटरिङमा हामी गयौं, जुन हामी उसमा जान्छौं, तर त्यति बेला के हुन्छ एउटा उत्पादन गरेर क्या शिक्षकहरू पनि होइन सामग्रीहरू पनि त्यहाँनिर शिक्षक शैक्षिक सामग्रीदेखि लिएर सबै स्ट्रक्चरहरू नै चेन्ज गरेर ठक्क रातारात चेन्ज गर्ने हामी गयो. अनि खरे बाबाको शिक्षकहरू शिक्षिकाहरू राख्ने जब हामी फर्किन्छौँ त्यति बेला हामी फर्किने उसमा नै
1: परिवर्तन भइसक्छ,
0: उहाँहरू सँगसँगै निस्किरहेको हुन्छ, हामी सँगसँगै फर्किरहेको हुन्छ है. भनेपछि कतिसम्मको हाम्रो नेपालको जुन कानुनी रूपमा जति पनि गरे पनि त्यो हामीले सबैजनाले म भन्न सक्नुपर्छ क्या. हामीले यस्तो गर्नु हुँदैन, यो गर्यो भने यो त पेसालाई मात्रै होइन नि, इन्स्टिच्युटलाई मात्रै होइन नि, यो त सिङ्गल पब्लिकलाई नै असर पर्ने कुरा हो. बिरामीहरूलाई कस्तो खालको सेवा दिन्छ त, यो कुराहरूलाई चाहिँ याद गर्नुपर्छ.

0: जुनियाले कुराहरू उठाइराख्नु भएको छ, विशेष गरेर नर्सहरूको जुन समस्या समाधान गर्नको लागि एकातिर कानूनले चाहिँ नर्सहरूको समस्या समाधान गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर त्यसलाई चाहिँ भनौ न त्यो कानून कार्यान्वयन गरे जस्तो गरे पनि नगर्ने स्थितिहरू पनि धेरै भइरहेका छन् होइन। अलिकति नर्सहरूको जुन अघि यहाँले भन्नुभयो नि दबाव होइन, उनीहरूलाई एकदमै बर्न आउट हुने होइन कामले गर्दा जुन बोझले गर्दाखेरि स्वास्थ्य यस्ता कुरा स्वास्थ्य संस्थाले चाहिँ गम्भीरतापूर्वक लिन सकेका छैनन्।
1: स्वास्थ्य संस्था सबैलाई त भन्न सकिँदैन होइन, किनभने प्राइभेट सेक्टरको पनि आफ्नै आफ्नै किसिमको सबैको एउटै समस्या हुँदैन, एउटै कुराहरू हुँदैन कसैको पनि, गभर्मेन्टमा पनि त्यही हो होइन, पब्लिक चिजहरूमा पनि त्यही हो। तर गम्भीरतापूर्वक लिँदा लिँदै पनि कोही कोही बेला थाहा नभइकन कोही कुराहरू चाहिँ ऊ गरिरहेको हुन्छ। तर गभर्मेन्टतिर पनि यो उपत्यकाभित्र यिनीहरूमा चाहिँ एकदमै राम्रो फेसिलिटिजहरू पाइरहेको हुन्छ, उनीहरूलाई सम्बोधन पनि गरिरहेको हुन्छ। तर बाहिर रिमोटतिर हेर्नुहोस् त, त्यहाँ त कसरी दाना काँडा ऊ गरेर उनीहरूले काम गर्नु पर्यो हुन्छ, साधन केही पनि स्रोत साधनहरू केही नभएको ठाउँमा काम गर्नुपर्छ, ह्युमन रिसोर्सको एकदमै कमी भइरहेको हुन्छ, बिरामीहरूलाई चाहिने सेवाको लागि हामीले केही गर्न सकिरहेको हुँदैन होइन। त्यस्तो अवस्थामा काम गर्नु पर्दाखेरि भनेपछि सबै ठाउँमा सबै चिज राम्रो छैन, तर हामीले चाहिँ सरकारलाई मात्रै पनि होइन स्वास्थ्य संस्थामा पनि बजेटको कुराहरू होला विभिन्न कारणहरूले गर्दाखेरि यो चाहिँ गर्न नसकिरहेको हुन्छ। तर त्यो त हामी सबैजना मैले भने नि हामी सबै मिल्नुपर्छ, सरकारलाई टेवा पुर्याउने काम हामीले गरियो।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गो श्रेष्ठसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: Mero kapra vacuum gardau ta
3: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333-493-555।
10: मुड़ी जोड़को काख,
11: स्वच्छ सुंदर र शांत प्रकृति,
10: शांति र आनंद को अनुभूति,
11: शहर
10: नजीक
11: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: जुली अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-29-54-81। वेबसाइट jhule.com.np।
12: उच्च गति भरपूर्व कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 भक्तहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: Ujamu Radio Network.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नर्स सेवामा रोजगारीको समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगो श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: थुप्रै हामीले समस्याहरूको कुरा गर्यौं होइन, समस्या समाधानको लागि पनि हामी अब अलिकति चर्चा गरौं, नीतिगत रूपमा अलिकति कुराकानी गरौं न। सरकारले चाहिँ यो बेला जस्तो अस्ति 19 बुधे सहमति पनि गर्यो होइन, यस्ता सहमति त वर्षै पछि भइ नै रहन्छ, वर्षै पछि आन्दोलन हुन्छ, वर्षै पछि सहमति हुन्छ, कार्यान्वयन चाहिँ कतिको भएको पाइन्छ?
2: कार्यान्वयन यो वर्षै पछि यो सहमति हुँदै गर्दाखेरि हामीले वास्तविक रूपमा जुन सहमति गरेको अनुसार कार्यान्वयन गर्नु पनि त्यति भइरहेको छैन। अब नत्र किन फेरि अस्ति भर्खरै फेरि आन्दोलन किन गर्नु पर्यो त? आन्दोलन गर्नुलाई जुन उचित पारिश्रमिकको कुरा गर्यो, नेपाल सरकारको न्यूनतम पारिश्रमिक दिने भनेर ऊ गरेको त धेरै भइसक्यो नि, लास्ट इयर मात्रै होइन त्योभन्दा अगाडि अगाडि पनि भएको हो, तर त्यो चाहिँ सबै ठाउँमा भइरहेको छैन। अनि त्यसपछि सुरक्षित कार्यस्थल चाहिँ निर्माण गर्न सकिरहेको छैन। एउटा शिशुको आमा त्यहाँ काम गर्छ भने उसको लागि स्तनपानको कक्ष छ त हामीले प्रदान गर्न सकिरहेको छैन।
1: अस्पतालहरूमै भएको छ,
2: अस्पतालहरूमै भएको छ, एकदमै गाह्रो छ होइन। उनीहरूलाई आफ्नो प्रोफेसनल डेभलपमेन्टको लागि आफ्नो पर्सनल उसको लागि चाहिने जुन शिक्षाहरू एजुकेसन स्तरमा भयो होइन, अनुसन्धानात्मक कामहरू भयो होइन, यिनीहरू हामी उनीहरूलाई गर्न लगाउन सकिरहेको छैन विभिन्न कारणवश है। त्यो त संस्थाले गर्नु पर्यो, तर संस्थालाई पनि बजेटको कुराहरू होला, तर सरकारले शिक्षा मन्त्रालय स्वास्थ्य मन्त्रालयले त्यसलाई चाहिँ गर्न लगाउनको लागि चाहिँ बजेटहरूको व्यवस्थापन गर्ने कामहरू पनि उहाँहरूले पनि गर्नुपर्छ।
1: जस्तो यसका लागि स्वास्थ्य मन्त्रालय अनि यो अस्पताल प्रशासन, नर्सिङ परिषद भयो, नर्सिङ संघ, यी बीच चाहिँ कतिको समन्वय भइरहेको चाहिँ छ त? प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्।
2: अब स्वास्थ्य मन्त्रालय अहिलेको जुन परिस्थितिमा भयो भने आजको उसमा सिचुएसनमा भन्नु भने चाहिँ हेल्थ सेक्टरबाट अथवा इन्स्टिच्युटबाट, त्यसपछि नर्सिङ काउन्सिलबाट समन्वय त पहिला पनि भएको तर प्रभावकारी रूपमा आउन सकेको थिएन, तर अहिले पनि गर्ने कोसिस गरिरहेछ। भर्खरै अहिले नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार होइन उहाँहरू चाहिँ नियुक्ति भइसकेको छ। अब उहाँहरूले आफ्नो आसन पनि ग्रहण गरिसक्नु भएको छ, काम त गर्नु होला, यो नै बाँकी छ।
1: तर यो यहीमा जसो हो नयाँ सरकार आउँछ, नयाँ सरकार आएपछि पदाधिकारीहरू परिवर्तन हुन्छन् होइन, हरेक यो यी विभिन्न निकायमा, अनि उहाँहरूले अलि जुन रियलाइज गरेर त्यो विषयवस्तुमा काम गरौं भनेर अगाडि बढ्न पनि पाएको हुँदैन, त्यहाँ फेरि परिवर्तन भइसक्छ भनेपछि यहाँ कमजोरी चाहिँ के हो?
2: कमजोरी भन्ने किन के भन्ने, एउटा हामीले चाहिँ सुधार गर्नुपर्ने पक्ष भनौँ न, यो चाहिँ
1: होइन,
2: यो चाहिँ कमजोरीको रूपमा हामी मैले एउटा सुधार गर्नुपर्ने पक्ष, मैले अघि पनि भने युनाइटको कुराहरू मैले अघि पनि भने, यो चाहिँ राजनैतिकरण मैले पहिला पनि एउटा उसमा यही उज्यालो नेटवर्क मार्फत मैले ऊ गरेको थिएँ। राजनीतिकरणले गर्दाखेरि यो एकदमै भयो, हामीले रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर प्रत्येक प्रोफेसनलिस्टहरूले गर्नुपर्ने कामहरू अरूको प्रेसरमा होइन, दबावमा आएर होइन कि हामी आफै गर्नुपर्छ है। यो पेसेन्ट सेफ्टीको कुराहरू, नर्सिङ स्टुडेन्टहरूलाई ग्रेजुएट गर्नुको लागि पनि के को लागि त, पेसेन्ट सेफ्टीको लागि हो नि त होइन। जुनै क्षेत्र, डक्टर नै किन नहोस्, जुनै पनि क्षेत्रबाट आओस्, जुनै पनि पब्लिक हेल्थको स्टुडेन्टहरू चाहिँ ग्रेजुएट किन नहोस्, उनीहरू पेसेन्टकै लागि सेक्टरको लागि हो नि त, त्यो गर्नको लागि सबैजना मिल्नु पर्यो, सबैजनाले मैले काम गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो, हाम्रो हामी सबै एकजुट भएर काम गर्नुपर्छ भन्ने कुराहरू गर्यो भने त्यो एउटा मात्रै भएन भने
1: पदाधिकारीहरूको स्थायित्व पनि जरुरी छ,
2: स्थायित्व एकदमै स्थायित्व चाहिन्छ, स्थायित्व घरि घरि निकाल्ने अनि अर्कोलाई रिप्लेस गर्ने, उसले काम गर्नै पाएको छैन बाबा, उसलाई भन्यो नि हामीले हस्पिटलमा नर्सको कार्यक्षेत्र चाहिँ स्वस्थ हुनु पर्छ भन्या जस्तै जुन ठाउँमा एलोकेट गरेका छन् उनीहरूलाई पनि स्थायित्व दिएर काम गर्ने एउटा वातावरणमय सुखमय बनाइदियो भने एउटा टिम वर्क चाहिँ राम्रो बनाइदियो भने उनीहरूले काम गर्न सक्छ नसक्ने होइन
1: जस्तै नर्सिङ पेसाको अब यो तत्काल समस्या समाधान गर्न चाहिँ धेरै हेरिन्छ होइन दीर्घकालीन समाधान गर्नको लागि पनि केही राष्ट्रिय रणनीतिहरू केही यसको लागि दीर्घकालीन सोचहरू चाहिँ जरुरी छ कि छैन
2: विभिन्न कुराहरूमा दीर्घकालीन सोचहरू छ मैले अघि मेरो संस्थाको कुरा मैले गर्दाखेरि सरकारी उसमा पनि नर्सिङको 12 लेभल थियो स्वास्थ्य मन्त्रालयमा पहिला हाम्रो म्याम हुनुहुन्थ्यो एकजना है विजया केसी म्याम उहाँ 12 लेभलमा त्यसपछि 12 लेभलमा अरू कोही पनि छैन अहिलेसम्म आइपुगेका छैन भनेपछि पहिलो लेभललाई किन हटाउनु नर्सिङ क्षेत्रलाई पनि त्यो लेभलसम्म मेन्टेन गरौँ न बरु क्राइटेरियाहरू राख्नु के गर्नुपर्छ कुराहरू उनीहरूको रेस्पोन्सिबिलिटिजहरू के हो जेडीहरू जब डिस्क्रिप्सनहरू राखिदिनु पर्यो कामहरूलाई झन् मोटिभेसन दिनुपर्ने जुन कुराहरू छ नि त्यसलाई झन्झन डाउन गर्दै गइसकेपछि कसरी काम गर्छ त त्यही कारणले गर्दाखेरि काम गर्ने मान्छेले पनि पेसेन्ट सेफ्टीलाई ध्यान दिएर काम गर्ने एजुकेसन सेक्टरमा भएकोहरूले एजुकेसन सेक्टरलाई राम्रो काम गर्नुको लागि ध्यान दिने गर्दै गर्दाखेरि सरकारले पनि यो कुराहरूलाई ध्यान दिएर सबै कामहरू चाहिँ जुन बजेटदेखि लिएर उनीहरूको करियर प्रोग्रेसनदेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर जुन जुन क्षेत्रमा उनीहरू सशक्त छन् तिनीहरूलाई त्यही त्यही क्षेत्रमा लगाइदियो भने त्यो चाहिँ सम्भव छ
1: चार दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ होइन विशेष गरेर अब पाटन अस्पतालमा यहाँको भोगाई यहाँको अनुभवहरू फरक खालको होला निजी र सरकारी भन्दा पाटनमा चाहिँ होइन यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझावहरू दिन चाहनुहुन्छ के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ
2: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर उनीहरू एउटा मेरुदण्ड हो यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ एउटा चाहिँ यिनीहरू चाहिँ एउटा काम गर्ने एउटा शक्ति मात्रै हो उनीहरू भन्ने कुराहरू चाहिँ त्यसपछि उनीहरूको जति पनि नर्सिङ जनशक्तिहरू छ अघि पनि भन्यो विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो जसको कारण गर्दाखेरि एकदमै राम्रो काम गर्न सकोस् इनपुट दिन सकोस् जसको कारण गर्दाखेरि नेपालको पब्लिक अथवा बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस् स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्
1: अहिले हामीले समग्रमा नर्सको समस्याहरूको चर्चा गर्दाखेरि नर्सको समस्या समाधान नहुँदाखेरि चाहिँ यसले प्रत्यक्ष असर पर्ने भनेको बिरामीलाई नै हो होइन नर्सका के कस्ता भनौँ न समस्या समाधान गर्न सकेमा चाहिँ बिरामीको स्वास्थ्यमा पनि हामीले सुधार गर्न सक्छौँ होला
2: हामीले अघि कुरा गरेको जस्तै नै हुनुहुन्छ सबभन्दा पहिला त नर्सलाई यो सोसाइटीमा बाँच्नु छ आफ्नो पारिवारिक शाखा सन्तानलाई आफ्नो सन्तानहरूलाई अगाडि बढाउनु छ त्यो भनेको न्यूनतम पारिश्रमिक अथवा आकर्षक तलबको कुराहरू स्यालेरीको कुराहरू आयो अर्को चाहिँ प्रोफेसनल डेभलपमेन्टको लागि शिक्षाको कुराहरू लिडरसिपको कुराहरू उसको सक्ने ऊ चाहिँ आफ्नो क्षमता अनुसार उसलाई प्रमोसनको कुराहरू यदि प्रमोसन नै भएन तलब चाहिँ बढाइदियो 4-5 वर्षपछि मेरो भविष्य के हुन्छ अनिश्चित कालमा रह्यो भने उसले कसरी काम गर्छ त त्यो पनि गर्न सक्दैन अनि विभिन्न अनुसन्धानात्मक उसमा पनि क्लिनिकल क्षेत्रको सँगसँगै अरू नर्सहरूलाई पनि इन्भल्भ गराउने स्टाफ नर्स हो यो जुनियर हो यिनीहरूलाई हामीले गराउनु हुँदैन त्यो होइन कि सबै क्षेत्रलाई चङ्गालेर

0: 当时那我家的保罗弄得那本领，说来我给多个马特不离，只给十个马特，他们本多个苦劳的，这些苦劳的，我哩不是，这老师来本对他们不了是，不是不了是一定不认真，嗯，这起码在这里，从原设置二八，从 institute 上。ती थामा त्यसरी दियो भने चान्सहरु दियो भने अपर्चुनिटी दियो भने त्यो च्यारिजलाई उले काम गर्दै जान्छ जसको कारण गर्दाखेरि बिरामीको केयरमा सेफ सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरु उनीहरुको चाहिँ क्वालिटी एसुरेन्सको कुराहरु यिनीहरु सबै मेन्टेन हुन जान्छ
1: जस्तो यही पालि यहाँले भने जस्तै नर्स पेसामा भएकाहरु नि ठाउँ ठाउँमा हुनुहुन्छ र स्वास्थ्य मन्त्री आफै नर्सिङ पेसाबाट नै हुनुहुन्छ हैन उहाँले चाहिँ का समस्या समाधान गर्न कतिको प्रतिबद्ध भएर लाग्नु भएको जस्तो लाग्यो त

0: एउटा चाहिँ त्यो अनसन बस्ने बहिनीले सानो कुरा लेखेको मैले देखेँ त्यहाँ के थियो भन्दाखेरि भागी भागी मलाई भेट्न आउनुभयो तपाईँलाई धन्यवाद स्वास्थ्य मन्त्री ज्यू भनेर लेखेको छ क्या भनेपछि उहाँले पक्कै पनि गरेको छ विभिन्न ठाउँमा इन्स्टिच्युटहरूमा भ्रमण गर्नुभयो अनुगमन गर्नुभयो सल्लाह सुझावहरू पनि दिनुभएको छ भनेपछि उहाँले कोसिस गर्दै हुनुहुन्छ तर उहाँलाई चाहिँ टेवा पुर्याउनुको लागि हामी सबैजनाले पनि हेल्प गर्नुपर्छ भन्ने
1: अब समग्रमा नर्सिङ शिक्षा रोजगारी सेवा सुविधा र विदेश पलायनलाई चाहिँ भनौँ न यी प्रणाली एउटै प्रणालीमा जोडेर चाहिँ विशेष दीर्घकालीन मानव स्रोत नीति बनाउनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ यहाँले चाहिँ
0: ब्रेन ड्रेन भनेको यो नर्सहरूको उसको लागि मात्रै यिनीहरूको सोचाइ यस्तो भनेर चाहिँ हामीले सोच्नु भएन हामी गभर्मेन्ट मात्रै होइन नेपाल सरकार मात्रै होइन विभिन्न इन्स्टिच्युटमा काम गर्ने स्टेक होल्डरहरू उहाँहरूको लिडरसिपमा बस्नेहरू लिडरहरू होइन हामी जस्तो फुटफुट भयो त्यो स्टाफहरू हुन्छ अरू कुराहरू एनजिओ एनजिओजहरू हुनसक्छ होइन इन्टरनेसनल एजेन्टहरू हुनसक्छ उनीहरू सबैजनाले के गर्नु पर्यो भन्दाखेरि एउटा सिस्टममा के हो बजेट चाहिँ सबभन्दा बजेट चाहिन्छ बजेट बिना त के पनि गर्नु सक्दैन फाइनेन्सियल स्टेटमेन्टको कुरा आउँछ त्यसपछि नर्सेसहरूको एजुकेसनलाई कसरी इम्प्रुभ गर्न सक्छ त कुन कुन ठाउँमा हुन्छ नि अब पार्सियालिटी गर्नु भन्ने कुराहरू सबै ठाउँमा छ इन्स्टिच्युटहरूमा हो भने त्यो नर्सेसहरूलाई स्वस्थ वातावरण बनाउनुको साथ त्यसमा इभ्यालुएसनहरू गर्छ नि कार्य सम्पादन मूल्यांकनहरू स्वस्थ रूपमा गर्नु पर्यो मलाई यो मान्छे मनपर्छ यसलाई म त्यो मार्क्स दिन्छु यसलाई अगाडि बढाउँछु त्यो गर्नु हुँदैन म जहिले पनि त्यसको विरोधी हुँ त्यो विरोधीले गर्दाखेरि कहिलेकाहीँ हामी मैले गाह्रो पनि मैले महसुस गरिरहेको छु त्यो आफ्नो ठाउँमा काम गर्दाखेरि नेतृत्वमा बस्दाखेरिको कुरा हो है त्यही कारण गर्दाखेरि कार्य सम्पादन मूल्यांकन एकदमै स्वस्थ रूपमा हुनु पर्यो तलबको कुरा आयो त्यसपछि उसको प्रोग्रेसनको कुराहरूलाई पनि ध्यान दिनु पर्यो यो सबै चिजहरू चाहिँ एकै ठाउँमा राखेर स्वस्थ रूपमा ब्रेन ड्रेनलाई बाहिर नपठाउनुको लागि कसरी हामीले यहाँ रिटेन गर्ने त्यो स्टाफहरूलाई जो जो काम गर्न सक्षम छ उनीहरूलाई जे जे ठाउँमा सकिन्छ त्यो ठाउँमा राखेर चित्त बुझ्द 100% त हामी चित्त बुझाउन सक्दैनौँ कुनै पनि जस्तोसुकै गर्छु भन्ने मान्छेले पनि सक्दैन तर हामीले म्याक्सिमम ऊ चाहिँ इनिसिएसन लिने हो त्यो गर्यो भने चाहिँ यो ब्रेन ड्रेन पनि हामीले केही हदसम्म रोक्न सक्छौँ हाम्रो स्किल्ड म्यान पावर स्किल उसलाई चाहिँ हामीले हाम्रो ठाउँमा राख्न सक्छौँ पेसेन्टले सेफ्टीको कुराहरू पनि उनीहरूको क्वालिटी एस्योरेन्सको कुराहरू पनि हामीले मेन्टेन गर्न सक्छौँ
1: अब पटक पटक आन्दोलन गरिराख्नुपर्ने स्थितिहरू आइरहेको छ होइन एउटा आन्दोलन सकेर त्यसको भनौँ न कार्यान्वयन हुन नपाउँदै अर्को आन्दोलन गर्नुपर्ने स्थितिहरू चाहिँ निम्तिरहेको छ र त्यही क्रममा पनि हामी यतिखेर चर्चा कुराकानी गरिरहेका पनि छौं विशेष गरेर आन्दोलन नगरी आफ्नो मागहरू राख्न सक्ने र आन्दोलनै गर्न नपर्ने अवस्था बनाउन चाहिँ सरकार अस्पताल र नर्सिङ क्षेत्रले के चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो यहाँलाई चाहिँ
0: आन्दोलन बारम्बार नगर्नुको लागि त सबभन्दा पहिला त हामी एकजुट भएर किन टक गर्नु पर्यो त के कुराहरू आइरहेछ यो बारम्बार भइरहेको किन हो रिजनहरू खोज्नु पर्यो त्यो रिजनहरू खोजिसकेपछि त्यसलाई चाहिँ अब कसरी कायम गर्नु स्वस्थ वातावरण छलफल गर्नु पर्यो त्यो छलफल गरेपछि एउटा निचोड हामीले यदि निचोड निकाल्नु पर्यो त्यो निचोडलाई हामीले कार्यान्वयनमा ल्याउनुको लागि हाम्रो स्ट्रेटेजिक प्लानहरू बनाउनु पर्यो कोही चाहिँ सर्ट टर्ममा गर्न सकौँला कोही चाहिँ लङ टर्ममा गर्न सकौँला होइन त्यो सबै त्यो नर्सिङ क्षेत्रको लिडरसिप हुनसक्छ स्वास्थ्य मन्त्रालय हुनसक्छ अथवा गभर्मेन्टको सेक्टर हुनसक्छ अथवा अरू स्टेक होल्डरहरू हुनसक्छ सबैजनाको एउटा केन्द्रबिन्दु एउटा निचोड भनेको हामी टेबल टक गर्ने सबैजना मिलेर बस्ने त्यसपछि छलफल गर्ने त्यो छलफलबाट जे निचोड आउँछ राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भने स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौ सबै हुन्छ भन्ने त हामी भन्न सक्दैनौ सबैजनालाई 100% नै हामी चित्त बुझाउन सक्दैनौ तर चाहिँ त्यो चाहिँ हामी गर्न सक्छौं
1: अब यहाँले चाहिँ व्यक्तिगत सुझावै दिनु पर्दाखेरि चाहिँ नर्सहरूलाई जस्तो उहाँहरूले चाहिँ विभिन्न भोगाई अघि यहाँले भनिसक्नुभयो विभिन्न भोगाई समस्या र बाध्यात्मक परिस्थितिको बावजुद पनि आफ्ना कामलाई चाहिँ अगाडि बढाइ चाहिँ रहनु भएको छ तर कठिनाईहरू चाहिँ छँदैछ चार दशक त्यो क्षेत्रमा बिताउँदाखेरिका आफ्ना अनुभवहरू सँगसँगै चाहिँ सुझाव दिनुपर्दा नर्सहरूलाई के सुझाव दिनुहुन्छ
0: यसमा के भन्छु भन्दाखेरि भर्खर आएको हाम्रो स्टाफ नर्सहरू हुनुहुन्छ होइन सम्पूर्ण नर्सिङ विधालाई म के भन्छु भने म 40 वर्ष अगाडि 2043 असार 12 मैले एउटा स्टाफ नर्सको रूपमा मैले काम गर्न थालेको हो म एउटा व्यवसायिक नर्सिङदेखि लिडरसिपबाट एजुकेसन प्राप्त गरेर त्यहाँबाट चाहिँ अहिले अवकाशसम्मको अवस्थामा आइपुगेँ तर धेरै अपर्च्युनिटी पनि पाएँ धेरै च्यालेन्जहरू पनि मैले होइन बुझ्नु पाउँ तर हामी आत्तिनु हुँदैन एकैचोटि मैले सबै अपर्च्युनिटी मैले पाउनुपर्छ भन्ने हामीले सोच्ने होइन होइन हामीले आन्दोलन गर्दै गर्दाखेरि एउटा ए हाम्रो उसमा रेस्पोन्सिबिलिटी पनि छ है मेरो अकाउन्टेबल पनि यो यो चिजहरू छ मेरो बिरामीहरूलाई म के गर्ने त होइन मेरो बिरामीहरूलाई सहर सुसार कसले गर्छ त मैले काम गर्ने क्षेत्र मैले छोडेर बाहिर गएर आन्दोलन गर्छु भनेपछि मैले मेरो विचार बिरामी मेरो अस्पतालमा काम बस्दै गरेको बिरामीहरूलाई मैले के गर्ने होइन भर्ना भएको पनि हुनसक्छ ओपिडीमा बसेको बिरामी पनि हुनसक्छ उहाँहरूलाई हामी हेरचाह गरेर नगरिकन छोड्नु त मिलेन होइन त्यो भनेको मतलब चाहिँ नर्सहरूको व्यवस्था गरौँ भनेर भनेको होइन आफ्नो उसको लागि हक अधिकारको लागि हामी लड्नुपर्छ नलड्ने होइन लड्ने तर त्यो बिरामीहरूलाई हामी पालो पालो हामी चाहिँ हाम्रो स्टेजमा मैले काम गर्दाखेरि मैले पालो पालो सबै एकैचोटि मैले पठाइन आन्दोलन गर्नु मैले भाग लिन पठाइदिएँ तर प्रत्येक क्षेत्रबाट मैले पालो पालो तर इमर्जेन्सी आइसियू होइन अपरेसन थिएटर यिनीहरूबाट मैले पठाइन किनभने त्यो क्रिटिकल एरियाजहरू हो क्रिटिकल एरियाजहरूमा ती बिरामीहरू सबै हामीसँग डिपेन्डेन्ट हुन्छ उहाँहरूको आफन्तहरूले पनि नसक्ने उहाँहरू जानु मिल्दैन जसको कारण गर्दाखेरि हामीले सबभन्दा पहिला आन्दोलन गर्दाखेरि त्यो बिरामीहरूलाई केयर गर्नुपर्छ मेरो रेस्पोन्सिबिलिटी हो भनेर बुझ्नु पर्यो त्यसपछि त्यो सँगसँगै हामीले आन्दोलन त केयर गर्दै आन्दोलन पनि हामी अगाडि बढायो भने हामीलाई पब्लिकको समर्थन पनि पाउँछौ होइन त्यसपछि पब्लिकको समर्थन सँगसँगै बिरामीहरूलाई पनि ए बिरामीहरूले पनि ए उहाँहरू त्यस्तो अवस्थामा हुँदाहुँदै पनि हामीलाई केयर गर्न छोड्नु भएको छैन इन्स्टिच्युटले पनि ए यो इन्स्टिच्युटको सिस्टमलाई बिगारेको छैन यी नर्सहरूले भन्ने कुराहरू उहाँहरूले पनि उहाँहरू चाहिँ सोच्न बाध्य हुन्छ त्यही कारणले गर्दाखेरि मैले सबैलाई के अनुरोध गरेँ भने हामी आफ्नो अधिकार खोज्दै गर्दाखेरि इन्स्टिच्युटमा आउने बिरामीहरू हेल्थ सेक्टरमा आउने बिरामीहरूलाई पनि याद गर्नुपर्छ है भन्ने कुरा म अहिले मात्रै होइन म अहिले पनि भन्छु भविष्यमा पनि भन्छु म नर्सिङ डाइरेक्टर हुँदाखेरि मैले त्यही भनेको थिएँ आन्दोलन गर्नलाई मैले समर्थन नगरेको पनि छैन सबैजनालाई पठाउँथे तर चाहिँ पार्ट पार्ट गरेर यो क्षेत्रबाट यतिजना है
1: तर क्रिटिकल क्षेत्रकोहरूलाई चाहिँ पठाउनु हुन थियो त्यहाँकोलाई चाहिँ विशेष प्राथमिकता हुन्थ्यो
0: उहाँहरू चाहिँ इन्ट्रेस्ट के गर्थ्यो भन्दाखेरि हामी खाजा खान जाँदाखेरि हाम्रो खाजा टाइममा जान्छौँ भन्थ्यो हुन्छ भनेर भनिदिन्थ्यौँ जानुहुन्थ्यो उहाँहरू तर बिरामी सेवालाई चाहिँ कहिले पनि उहाँहरूले रोकेन म त्यही अनुरोध गर्छु सबै नेपालभरिको सम्पूर्ण नर्सिङ समुदायलाई म के भन्छु भने हामी आफ्नो प्रोफेसनल र पर्सनल समस्याहरू हामीसँग छँदैछ त्यो समस्याहरू कहीँ पनि हामीले सुधार्नुपर्छ यो कसरी समस्या सुधार्ने टेबल टक गरेर टेबल टक नगरिकन के अरे विभिन्न स्टेक होल्डरसँग हुनसक्छ नर्सिङ काउन्सिलसँग हुनसक्छ स्वास्थ्य मन्त्रालयसँग हुनसक्छ विभिन्न विधाहरूसँग हुनसक्छ आफ्नै इन्स्टिच्युटसँग हुन्छ एकदम शान्तिपूर्ण वातावरणमा हामी वार्तालाप गर्नु जसले गर्दाखेरि राम्रो निचोड निस्किन्छ हिन्दी वातावरण निस्किन्छ जसको कारण गर्दाखेरि हाम्रो समस्या नर्सेसको समस्या सुल्झिन्छ जल्ले गर्दा खेरि हाम्रो सम्पूर्ण कुराहरू चाहिँ हामी अगाडि बढाउन सक्छौँ बिरामीहरूको केयरमा पनि हामी यथावत हामीले राम्रो बनाउन सक्छौँ
1: धेरै धन्यवाद दिन चाहन्छु आजको यस कार्यक्रममा विशेष गरेर नर्सको समस्या रोजगारी र समस्या समाधानको लागि के कस्ता प्रयास गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भएकोमा म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु
0: के हो भन्दाखेरि मैले फेरि पनि सम्झनाजीलाई के भन्छु उज्यालो रेडियो नेटवर्कमा मलाई बोलाइदिनु भयो मेरो आफ्नो कुराहरू मैले राख्नु पाएँ विशेष गरेर पब्लिकमा काम गर्नेहरू हामी काम चाहिँ गर्छौं तर अगाडि आएर पब्लिकलाई आफ्नो कुराहरू हामीले राख्न पाइरह हुँदैनौँ होइन जसको कारण गर्दाखेरि आज त्यो मौका दिनुभयो मैले आफ्नो नर्सेसहरूलाई केही आह्वान पनि गर्न पाएँ उहाँलाई अनुरोध गर्न पाएँ हामीले आफ्नो बिरामी आफ्नो कर्तव्य आफ्नो चाहिँ उत्तरदायित्व चाहिँ कहिले पनि भुल्नु हुँदैन भन्ने कुराहरू अझै पनि मैले भन्दै म बिदा हुन्छु नमस्कार धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गो श्रेष्ठ उहाँसँग नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा कुराकानी गर्यौं यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार

0: अगर इंटरनेट ढीलो होना छिटो स्मार्ट र सुरक्षित इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुविशु सुरक्षा
1: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इंटरनेट
0: साथै सुविशु सुरक्षाले तपाईंलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
0: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: सुनाय 42 38 88 अन्तिम नम्बर 12 8 8 8

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207111 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले कुनै नाम भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: भारिस्ता लग सृजना गरी धुमेकेटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद पनि गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 समिरिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुमा नगरपालिका वडा नम्बर 5।

0: Ameli Sılık Bu Aktivite Dedi Yumaya Gharbana Kus Kee Tanak Ko Kama Gaisa Bani Bijuli Ko Saman Kima Bazar Ka Char Char Ota Pasal Chare Patei Paino Oh Aba Saman Dina Kahmano Nei Janu Parni Oki Kyao Dhat Baha Tini Pani Kastu Samana Na Chho Bijuli Ko Saman Lina Kahmano Kira Janu Amrei Sılık Bu Ma Sabbi Thuk Pai Chata ए ओरा दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो लसुन बहिनी सुरु दुखुन्दा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लाईज सोलु दुतकुंडा नगर पालिका वडा नंबर पांच सल्लेरी सोलु खुंबो यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुपरा मूल्य में पाने का साथ है नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर कुल नारायण श्रेष्ठ 9763-00-5784 विवेक श्रेष्ठ 9862-82-00-00 सोनु धुपकुण्ड नगरपालिका पाँच सैलेरी सुनखुम्बु सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा उत्साह एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मजबुतीमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश
3: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: का सबै सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा

0: Agora, vamos ver mais um sanduíche.
1: Lá, asti varkhane ki nere liyaeko, fer bijuli ko bulb jale cha. Ei, Kanchi, jada pasal gaire bijuli ko bulb lera aicha.
2: Ah, didi, chinko ochin ki nere kasari saknu. Ramro original bijuli ka saman haru kinnu pari ni ta. Jahan paaye tahi bata lyaunda, yestai duplicate huncha ta. Original bijuli ka saman kinna ta, o salleri ko barsa electronics ma janu parcha.
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
0: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9863868418
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौँ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदोत खुम्बु नगरपालिका 5 सल्लेरी सुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू। प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटो कपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालसा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु।
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूलसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राकोट निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385207 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित हुँदै सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहितमा पारित।

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।

0: بابا من از اسکول جانی مونتینو از زندینو نیایی؟
1: نو کی بود؟ کی بود؟ سانچو بانی؟
0: نوی نا اتیگه جانی من مگه نا
1: اتیگه بلی اونسا؟
0: مالی سائنس کو پانچه گرنا ساکی نا سالی کنی اونسا
1: کورا تیستو پو؟ باہر موپنی تیم سنگی جانچو نمستے میرم مورینا گبور
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनि साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुङ्गु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
10: को रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
11: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरु कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युनिसिपल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता
1: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलुखुम्बु।